0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 6 बज्यो।
1: नमस्कार, म मदन कृष्ण श्रेष्ठ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज।

0: यो हो भक्तपुर एफएम 105.4 मेगाहर्ज। भक्तपुर एफएम सुन्दै गर्नुहोला।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: नयाँ आशा, आशा
1: नयाँ आशा,
2: नयाँ आशा,
1: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अप्ठ्याराहरू र दुविधाले ग्रस्त अहिलेको युगमा कमजोर र आशाहीन मानव जगतको निम्ति भाइचारा, एकता, सेवाभाव, मिलाप, शान्ति, आनन्द, प्रेम र सद्भावको अनि मुक्तिको द्रुत र सुरक्षित आशा दिन प्रयासरत यो नयाँ आशा नामक रेडियो प्रस्तुतिको आजको श्रृङ्खलामा हामी यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। कार्यक्रमलाई हामी एउटा अर्थमूलक ख्रिस्टीय भजनबाट सुरु गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौँ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, नयाँ आशा रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक ज्ञान अभिवादन तथा जय मसीह। मित्रहरू, आजको नयाँ आशा रेडियो कार्यक्रममा हामीले पवित्र वचनबाट अर्थात् धर्मशास्त्रबाट येशूको अनुसरण गर्दै उहाँ जस्तै कसरी हामीले जीवन जिउन सकिन्छ भनेर अध्ययन गर्नेछौँ। आउनुहोस् एउटा प्रार्थना गरौँ। हे पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम अति पवित्र होस्, तपाईँको राज्य होस्, तपाईँको इच्छा प्रभु स्वर्गमा जस्तो छ यस पृथ्वीमा पुरा भएको होस्। आजको वचन अध्ययन कार्यक्रममा तपाईँ हाम्रो साथ पाउनुहोस् र हामीलाई अगुवाई गर्नुहोस्। यीशु प्रभुको नाममा आमेन। श्रोताहरू, सुरु गरौँ युन्ना 13:34 पदलाई अध्ययन गरी। यहाँ लेखेको छ, मैले तिमीहरूलाई नयाँ आदेश दिइरहेको छु, तिमीहरू एक आपसमा प्रेम गर। तिमीहरूले एक आपसमा प्रेम गर्नै पर्छ, तर तिमीहरूले एक आपसमा प्रेम गर्ने प्रेम मैले तिमीहरूलाई गरेको जस्तै हुनुपर्छ। श्रोताहरू, हुन त नयाँ करारमा उल्लेख गरेको आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु भन्ने आज्ञा वा आदेश कुनै नौलो कुरा होइन। पुरानो करारमा छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु भनेर लेवी 19:18 र नौलो मानिस वा परदेशीलाई आफूलाई जस्तै प्रेम गर्नु भनी लेवी 19:34 पदमा आदेश परमेश्वरले आफ्ना जनहरूलाई येशु आउनुभन्दा 100 वर्ष पहिला नै दिनुभएको थियो। तैपनि येशुले तिमीहरूलाई नयाँ आज्ञा दिँदैछु भनेर आफ्ना चेलाहरूलाई किन भन्नुभयो त? येशुका शिक्षाहरू पुरानो करारमा थपिएका नयाँ शिक्षाहरू थिए। पुरानो करारलाई उहाँले नकार्नु भएन, तर उहाँले मैले जस्तै प्रेम गर्नु भनेर त्यसमा थपिदिनु भएको थियो। यस संसारमा मानव चोला लिएर येशु आउनुभन्दा अघि परमेश्वरको प्रेमको उदाहरण पूर्ण रूपमा भएको थिएन। जब येशुको निस्वार्थ जीवन र मृत्युले परमेश्वरको प्रेमको अत्यन्त गहिराईलाई प्रकट गरिएको थियो। ख्रिस्टले जे गर्नुभयो र भन्नुभयो त्यसको मुटु वा केन्द्रबिन्दुमा प्रेम थियो। संसारलाई उहाँको प्रेमको पाखुरामा राख्न आउनुभएको थियो। उहाँले देखाउनु भएको अचम्मको उदाहरणलाई हामीले पछ्याउनु पर्दछ। उहाँलाई हामीहरूको आदर्श व्यक्ति वा उदाहरणीय व्यक्ति बनाउनु पर्दछ। जबसम्म उहाँले हामीलाई देखाउनु भएको प्रेम अरूलाई देखाउँदैनौँ, तबसम्म हामी त्यो स्थितिमा पुग्न अथक प्रयास जारी नै राख्नुपर्दछ। येशूको प्रेमिलो सोचपूर्ण सदाशय तथा करुणामय जीवनको बारेमा यस अध्यायमा हामी केन्द्रित हुनेछ। आउनु सुरु गरौँ, येशू कसरी जिउनुभयो त? श्रोताहरू, येशू जहिले पनि दियावलसको डरलाग्दो आक्रमणको मुनि परिरहनु भएको थियो, तर उहाँको जीवन निस्वार्थमय थियो। उहाँले जहिले पनि अरूको सेवा स्नेहपूर्वक गरिरहनुहुन्थ्यो। उहाँले गर्नुहुने सबै कामको केन्द्रबिन्दु आफू नभएर अरू मानिसहरू हुन्थे। उहाँको महत्त्वपूर्ण लक्ष्य नै मानव जीवनको उत्थान थियो। उहाँको बालकालदेखि क्रुससम्मकै जीवनकाल हामीले हेऱ्यौँ भने उहाँका प्रत्येक सेवा कार्यमा अरू मानिसप्रति गर्नुभएको प्रेम झल्केको पाइन्छ। कष्टमा परेको प्रत्येक मानिसलाई राहत दिन उहाँका हातहरू जहिले पनि तत्पर हुन्थे। उहाँका कोमल हात र कोमल हृदय हरदम अरूतिर फैलिरहन्थे। समाजको तिरस्कृत तथा हेपिएका वर्ग जस्तै बालबालिका, महिला, विदेशी, कुष्ठ रोग लागेका मानिसहरू, घृणित करका कर्मचारीहरूलाई बिना पूर्वाग्रह उहाँले मायालुपूर्वक सेवा गर्नुभएको थियो। आफ्नो भाव खोज्न वा सेवा तथा सम्मान पाउन यस संसारमा येशू आउनुभएको थिए। त्यसकारण पीडित र दियावलसको फन्दामा परेका मानिसहरूको हितमा उहाँ कार्यरत हुनुहुन्थ्यो। तिनीहरूलाई स्वस्थ बनाउन उहाँ अत्यन्त व्यस्त हुनुहुन्थ्यो। आफ्नो भौतिक खाना वा बस्ने व्यवस्थापनभन्दा अरूहरूलाई करुणा र दया देखाउन उहाँको निम्ति अति महत्त्वपूर्ण काम थियो। उहाँले अर्थीमा मात्र दिनुभएन, तर कसरी कारण गर्ने भनेर आफ्नै कामले देखाउनु भएको थियो। आफू क्रुसमा झुन्डिरहेको बेलामा उहाँको आमा मरियम उहाँसँग बिछोडको पीडामा परेकी उनले देख्नुभएको थियो। आफ्नो प्रिय चेला युन्नालाई उनको सेवा टहल गर्न जिम्मा लगाइदिनु भएको थियो। यस घटनाले आफ्नो कष्ट पीडाभन्दा अरूको कष्ट पीडामा उहाँ कतिको संवेदनशील हुनुभएको रहेछ भनेर खुलासा गर्छ। येशूले कसैलाई पनि दोषी चस्माले हेर्नु भएन। यदि हामी येशूका भक्त हौ भने दावी गर्छौँ भने अरूलाई पनि उहाँकै आँखाले हेर्ने नीति हाम्रो पनि हुनुपर्छ। अरूहरूलाई उहाँले कसरी हेर्नुहुन्थ्यो भनेर केही पदहरूले यहाँ बताउँछन्। आउनुहोस् हेरौँ मत्ती 9:36 यहाँ लेखेको छ, मानिसको खुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो, किनभने तिनीहरू त गोठाला नभएका भेडाहरू जस्तै दुःख पाएका लाचार मानिसहरू थिए। त्यसै गरी मत्ती 14:14 लेखेको छ, येशू नाउँबाट ओर्लनुहुँदा त मानिसहरूको ठूलो भिडले आफूलाई पर्खिरहेको देख्नुभयो। त्यो भिडलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो। र मत्ती 15:32 लेखेको छ, त्यसपछि येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्यो, यिनीहरू मसँग भएको आज 3 दिन भइसक्यो, अब यिनीहरूको खानेकुरा पनि सकिएको छ, म यिनीहरूलाई भोकै बिदा गर्न चाहन्न, नत्र त यिनीहरू घर जाँदा जाँदै बाटैमा मुर्छा पर्ला। मित्रहरू, अरूको अभाव र आवश्यकतामा येशू अत्यन्त संवेदनशील हुनुहुन्थ्यो। उहाँले निस्वार्थ र सच्चा हृदयले तिनीहरूको सेवा गर्नुहुन्थ्यो। भोतारिएका, थकिएका र समाजबाट पीडित मानिसहरू देखेर उहाँको हृदय करुणाले भरिन्थ्यो। तिनीहरूको चिन्ता उहाँले गर्नुहुन्थ्यो। असहाय मानिसहरूलाई उहाँले ठुलो ठुलो हेर्न उहाँ सक्नुहुन्थेन। आफूले भ्याएसम्म उहाँले तिनीलाई दया देखाएर राहत दिनुहुन्थ्यो। उदाहरणमा एरियो सहरको बाटोमा 2 अन्धालाई उहाँले निको पार्नुभएको थियो भनेर मागेर बस्ने कुष्ठ रोगीलाई उहाँले निको पार्नुभएको थियो। विधवा आमाको शोक सहन नसकेर उहाँले उनको मरेको छोरालाई बिउताउनु भएको थियो। विभिन्न थरीका मानिसहरूको बीचमा उहाँ घुलमिल हुँदा उहाँ कुन नीतिले निर्देशित भएर क्रियाशील हुनुहुन्थ्यो भनेर यहाँ केही पदहरूले उल्लेख गर्दछन्। मर्कुस 10:21 लेखेको छ, येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, अब तिमीले एउटै काम गर्न बाँकी छ, गएर आफ्ना सबै धन सम्पत्ति बेचेर पैसा गरिबहरूलाई देऊ र तिमीले स्वर्गीय धन पाउनेछौ, अनि मेरो पछि लाग। र युन्ना 11:5 लेखेको छ, येशूले मार्था, मरियम र लाजसलाई धेरै माया गर्नुहुन्थ्यो। येशूको असीमित प्रेमको प्रभावले प्रत्येक मायाको काम, प्रत्येक आश्चर्य काम र प्रत्येक बोली परिचालित हुन्थ्यो। आफ्ना चेलाहरूलाई सुरुदेखि अन्तसम्म प्रेम गर्नुभएको थियो भनेर उहाँले आफ्नो जीवनको अन्तमा भन्नुभएको थियो। आफ्नो भाव खोज्नुभन्दा उहाँ आफ्नो अहमलाई उचाल्नुभन्दा वा आफ्नो सम्मान र आदर खोज्नुभन्दा निस्वार्थ र त्यागी जीवन उच्च आदर्शको जीवन हो भनेर सारा जगतको सामु उहाँले आफ्नो क्रुसको मृत्युमा देखाउनु भएको थियो। यदि हामी

हामीहरूको कर्तव्य हो भनेर त्यस पण्डितले स्वीकारेको थियो। पुरानो करारलाई नै उद्धृत गरेर उसले भनेको थियो, तिम्रो परमप्रभु परमेश्वरलाई तिम्रो सार हृदय सार प्राणले सार बल शक्तिले र सार दिमागले प्रेम गर्नु र तिम्रो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। पुरानो करारको धर्मशास्त्रप्रति उसको ज्ञान राम्रै थियो भनेर वकिलले देखाएको थियो। उसले व्यवस्था 6:5 र लेवी 19:18 पदहरू कण्ठ गरेको थियो। त्यसैकारण उसलाई उद्धृत गर्न उसलाई गाह्रो भएको थिएन। अदृश्य परमेश्वरलाई प्रेम गर्न असजिलो त नहोला, तर छिमेकीलाई प्रेम गर्नु भनेको के हो भनेर थाहा पाउनु उसलाई असहज भएको थियो। यद्यपि आफू असल देखाउन खोजेर येशूलाई मेरो छिमेकी को हो भनेर व्याख्या गर्न अनुरोध गरे। येशूले भन्नुभएको समय सापेक्षित असल सामरीको अर्थकथा त्यस पण्डितलाई मात्र होइन, बरु हामी सबैलाई पनि लागू हुन्छ। त्यसबाट सिक्ने पाठलाई हामीले आँखा चिम्लेर बस्नु हुँदैन। हामी हेरौँ मत्ती 7:12 उल्लेख गरिएको सुनौलो नियमसँग पनि आफ्नो छिमेकीलाई आफू जस्तै प्रेम गर्नुसँग कसरी गाँसिएको छ सो बुझ्नुपर्छ। हेरौँ असल सामरीको अतिकथा। व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भयो र यो प्रश्न गरे, गुरुज्यू अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ? उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमीले के पढ्यौ? तिनले भने, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर। उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिक जवाब दियो, त्यसै गर र तिमी जिउनेछौ। तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, मेरो छिमेकी चाहिँ को हो त? येशूले जवाब दिनुभयो, एकजना मानिस यरुसलेमबाट एरियोतर्फ जाँदै थियो, त्यो डाकुहरूको फेला पर्यो, तिनीहरूले त्यसलाई नाङ्गे पारेर फिटे र अधमौरो पारी छोडेर गए। संयोगले एकजना पुजारी त्यो बाटो भएर जाँदै थियो र त्यो अधमौरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एकजना सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो र त्यस कहाँ गएर तेल र दाखमत लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गदामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका 2 सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। येशूले सोध्नुभयो, तिम्रो विचारमा यी 3 जनामध्ये डाकुहरूका हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहर्यो? तिनले भने, त्यस मानिसमाथि दया देखाउने चाहिँ। तब येशूले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर। मेरो छिमेकी को हो भनेर सोधेको प्रश्नको जवाफमा येशूले दिनुभएको यो उत्तर थियो, प्रत्येक मानिस जसलाई हाम्रा आवश्यकता छ त्यही नै हाम्रो छिमेकी हो भनेर येशूले भन्नुभएको थियो। हाम्रो छिमेकी त्यो जसलाई हामी मद्दत गर्न सक्छौँ। मेरो छिमेकीले मलाई के गर्न सक्छ त्यही नै मेरो छिमेकी हो भन्ने मनस्थितिमा रहनुको सट्टा, मेरो छिमेकीलाई म के गर्न सक्छु भन्ने मनस्थितिमा हामी हुनुपर्दछ। त्यसबेला प्रचलित नकारात्मक नीतिमाथि उठेर येशूले बोल्नुभएको थियो, आफूलाई के मन पर्दैन अरूलाई पनि नगर्नु। उहाँले त्यस सत्यतालाई सकारात्मक रूपमा सिकाउनु भएको थियो। हामीले के गर्नुपर्छ सो गर्नुपर्छ भनेर येशूले सामरीको अर्थकथाले सिकाउनु भएको थियो। यो यस्तो नीति हो जुन लोकप्रिय नीतिभन्दा अत्यन्तै फरक छ। अरूले हामीलाई कस्तो व्यवहार गरेको छ त्यसै अनुसार त्यसलाई व्यवहार गर्नुपर्छ भन्ने नीति येशूको नभएको देखाउँछ। हामीलाई माया गर्नेलाई माया गर्नु सजिलो छ र हामीलाई दुर्व्यवहार गर्नेलाई दुर्व्यवहार गर्नु पनि सजिलै छ। मलाई जस्तो गर्यो उसलाई पनि त्यस्तै गर्छु भन्ने नीति लोकप्रिय नीति हो। तर हामीले हाम्रो छिमेकी वा आवश्यकता परेको जोसुकैलाई पनि माया गर्ने त्यस्तो हुनुपर्छ जुन उसले हामीलाई गर्ने व्यवहारसँग सम्बन्धित हुनु हुँदैन। श्रोताहरू, तपाईँलाई कसैले नराम्रो गरी व्यवहार गर्यो रे, के तपाईँले पनि उसलाई उसले गरेको व्यवहार जस्तै व्यवहार गर्नुभएको छ? येशूले दुर्व्यवहार गर्ने, उहाँलाई बेइज्जत गर्ने र उहाँलाई कुट्ने तथा मार्नेलाई कस्तो व्यवहार गर्नुभयो सो उदाहरण हामीलाई उहाँले दिएर जानुभएको छ। तपाईँलाई माया नगर्ने वा तपाईँप्रति रुखो व्यवहार गर्ने वा तपाईँलाई बेइज्जत गर्नेलाई तपाईँले
कस्तो व्यवहार गर्नुहुन्छ भनेर येशूको नीतिलाई तपाईँले

0: कसरी आत्मसात गर्ने भन्ने यही नै प्रश्नहरू तपाईँको माझमा राख्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। बाँकी अंश हामी अर्को कार्यक्रममा तपाईँहरू माझ प्रस्तुत गर्ने प्रतिबद्धता गर्दै म बिदा हुन्छु। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरू सँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: भक्तपुर FM 105.4 MHz।
1: यो भक्तपुर FM हो। तपाईं सुन्दै हुनुहुन्छ पुराना सदाबहार नेपाली गीतहरू।

0: यो भक्तपुर एफएम 105.4 मेगाहर्ज भक्तपुर एफएम सुन्दै गर्नुहोला।
1: नमस्ते, शुभ प्रभात। हिमाली आशा सेवकाईको प्रस्तुति ख्रिस्टियन आध्यात्मिक कार्यक्रम सुसन्देशमा हार्दिक स्वागत छ। श्रोता मित्र, तपाईँहरूसँग रेडियो मार्फत भेट गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। हामी विश्वास गर्दछौ कि कार्यक्रम सुसन्देश सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गर्नुहुनेछ। आशा विहीनहरूको निम्ति नयाँ आशा, निराशामा जिराखेकाहरूको निम्ति उत्साहको सन्देश, वास्तविक जीवनको अर्थ, संगीतमय आत्मिक कार्यक्रम सुसन्देश।

0: प्रिय श्रोता मित्र, कार्यक्रम सुसन्देशमा अबको प्रस्तुति रहेको छ धर्मशास्त्र बाइबलबाट हृदयस्पर्शी सन्देश, भक्तपुर चर्चका पास्टर श्री चन्द्र श्रेष्ठज्यूबाट।
1: आदरणीय श्रोता, यो सुन्दर बिहानी कार्यक्रम सुसन्देशमा यहाँलाई हामी सबैका तर्फबाट हार्दिक न्यानो स्वागत अभिवादन छ। आउनुहोस् आज फेरि पनि यस बिहान तपाईँलाई प्रेम गर्नुहुने, जीवन दिनुहुने जीवित परमेश्वरको वचनको सन्देशलाई हेर्दै कार्यक्रम सुसन्देशलाई अगाडि बढाउँदै लैजाउँ। संसार प्रेममा अड्किएको छ भन्दाखेरि तपाईँलाई अचम्मै लाग्छ होला, तर यो सत्य हो। संसारलाई प्रेमले नै थामिराखेको छ, विश्व समुदायलाई पनि प्रेमले नै थामिराखेको छ। पहिलो किसिमको प्रेम परमेश्वरको मानिसहरूप्रतिको प्रेम र मानिसको परमेश्वरप्रतिको प्रेम, र अर्को प्रेम संसारका मानव समुदाय एक अर्का बीचको प्रेम। यी दुवै खालका प्रेम बीच निकै ठुलो भिन्नता छ, धेरै गहिरो भिन्नता छ। यस सन्दर्भमा कुरा गर्दा भन्नै पर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा यही हो कि जसले परमेश्वरसँग व्यक्तिगत सम्बन्ध गाँसेर उहाँको प्रेमलाई व्यक्तिगत रूपमा अनुभव गरेका छन् भने यो सत्यता व्यवहारिक रूपमा मानिसहरू एक अर्का बीचको सम्बन्ध र व्यवहारमा अभिव्यक्त भएको हुन्छ, देखिन पर्छ, देखिन्छ। जसले यस्तो ईश्वरीय प्रेमका बारेमा बुझेको र अनुभव गरेको छैन उसले कहिल्यै पनि मानव समुदायमा एक अर्का बीचको प्रेमको अर्थ, महत्व र यसलाई व्यवहारमा उतार्दा समाजमा ल्याउने अर्थपूर्ण परिवर्तन र सार्थकताको बारेमा पनि बुझेको हुँदैन। यस्तो प्रेम बिना मानव समुदाय अरू प्राणीहरूको समाज जस्तै हुन्छ, किनकि मानिसमा ईश्वरीय चेतना हुन्छ र अरू प्राणीहरूमा यस्तै चेतना हुँदैन। त्यसैले यी दुई समुदायका प्राणीहरूको एकअर्का बीचको सम्बन्ध विशिष्ट किसिमले फरक छ। यदि एकअर्का बीचको सम्बन्धमा प्रेमले मुख्य भूमिका खेलेको छैन भने त्यस्तो सम्बन्धमा स्वाभाविक भन्दा अस्वाभाविक कुरा र काम क्रियाकलापहरूद्वारा बढी प्रभावित भइराखेको हुन्छ, र यस्ता क्रियाकलापहरूले मानवलाई दानव र विवेकहीन प्राणीको रूपमा पनि चित्रण हुनुपर्ने गर्ने अवस्था पनि आउन सक्छ, आउँछ। तर हामी सबैलाई थाहा छ कोही पनि यस्तो जीवन जिउने र व्यवहार गर्न चाहन्नन्। हामी जो हौं त्यस्तै भएर जिउनै पर्छ। यदि त्यसो हो भने तपाईँले आफूलाई बनाउनु हुने परमेश्वरको यो आज्ञालाई बुझ्नै पर्छ र पालन गर्नै पर्छ। उहाँ सम्पूर्ण मानव समुदायलाई समग्र रूपमा यसो भन्दै हुनुहुन्छ, आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इवी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर, म परम प्रभु हुँ भनेर असाध्यै शक्तिशाली हृदयभित्रसम्म छुने यो परमेश्वरको वचनको सत्य सन्देश हो, जसको उल्लेख लेवी नामक पुस्तकको 19 अध्यायको 18 श्लोकमा छ, जहाँनिर हृदयमा एक अर्का प्रति ईश्वरीय प्रेम हुन्न त्यहीँनिर एक अर्का बीच बदला लिने र इवी राख्ने काम हुन्छ, र सोही अनुसार जीवन र व्यवहार सञ्चालित हुन थाल्छ। जहाँ जब अरू सबैलाई आफू जस्तै देख्न, चिन्न र व्यवहार गर्न र यस्ता खालका अवस्था आउन थाल्छ, त्यहाँ कहिले कुनै कुराको आधारमा बदला लिने, इबी राख्ने, हानि नोक्सानी गरिदिने, मार्ने, थिच्ने, मिच्ने, सताउने, दुःख दिने, अन्याय गर्ने, सताउने, भ्रष्टाचार गर्ने जस्ता काम कुरा क्रियाकलाप र व्यवहार कसैले कहिल्यै कसैसँग गर्ने गराउने अवस्थाै रहन्न। जहाँ ईश्वरीय प्रेम, जहाँनिर परमेश्वरको प्रेमले मानिसहरूले आफ्नो हृदयमा राखेर उनीहरूले आफ्नो जीवनलाई सञ्चालन गरेका हुन्छन्, जहाँ एक अर्का बीच प्रेम हुन्न त्यहाँ एक अर्का बीच अनेक बहानामा सबै खालका दानवीय, गलत, भ्रष्ट, अनैतिक, अस्वाभाविक, अमानवीय र अन्याय जस्ता व्यवहारहरू धेरै धेरै धेरै हुन थाल्छ। अहिलेको संसारमा यस्तै कुराहरू यत्र तत्र कुल क्षेत्र देख्न पाइन्छ, सुन्न पाइन्छ, अनुभव गर्न पाइन्छ। पत्र पत्रिका टिभी र सबै खाले विद्युतीय संचार माध्यमहरूमा यस्ता समाचारहरू कति हो कति सुन्न पढ्न पाइन्छ। मान्छेले मान्छेलाई जनावर जसरी नै आर्थिक लाभका निम्ति बेचबिखन यति धेरै भइरहेको छ कि आँकडा सुन्दाखेरि मूर्छै पर्न पर्ने सम्मको अवस्था छ यो संसारमा। नेपाल लगायत यी सब मानिसहरूले एकातिर आफ्नो सृष्टिकर्तालाई बिर्सेको, व्यवस्था गरेको र विश्वास नगरेकोले हो भने अर्कोतिर यसैको परिणाम स्वरूप आफू जस्तै अरूलाई पनि प्रेम नगरेकोले संसारमा यस्तो कहाली लाग्दो अवस्था आएको हो। अब्राहम लिंकनले अमेरिकामा दास प्रथाको वैधानिक अन्त्य गरेको कारण पनि उनले आफ्ना सृष्टिकर्तालाई चिनेका, ग्रहण गरेका र उहाँले सिकाउनु भएका कुराहरूलाई जीवन र व्यवहारमा उतारेकाले नै हो। जोन न्युटन नामक कुख्यात दास व्यापारी अफ्रिकाबाट किनेर अमेरिका र क्यारेबियन क्षेत्रमा बिक्री वितरण गर्ने मान्छे हो जोन न्युटन, जसको जन्म सन् 1725 बेलायतमा भएको थियो। उनले सन् 1748 समुद्रमै प्रभु येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरेपछि उनमा चेत खुल्यो र दास दासीको व्यापार गर्ने कामबाट सदाका लागि पश्चाताप गरेर आफैलाई सच्याएर विदा मात्र लिएनन्, यस्तो घिनलाग्दो काम रोक्न सकेसम्मका प्रयास मात्र गरेनन्। यसपछि उनले विश्वभर चर्चित अमेजिङ ग्रेस नामक भजन लेखे, जसलाई संसारभरि वर्षमा करिब 1,10,00,000 पटकसम्म गाइने अनुमान गरिएको छ। परिवर्तन परमेश्वरको प्रेमको कारणले ल्याएको परिवर्तनको परिणाम यो। त्यसैले आदरणीय श्रोता, अहिलेको यो संसारलाई अत्यावश्यक कुरा, यो संसारमा नभई नभएको कुरा धन सम्पत्ति र ज्ञान विज्ञान भन्दा ईश्वरीय प्रेम नै हो, किनकि यसले मात्र संसारलाई सच्चा अर्थमा प्रेमिलो र बस्न लायकको बनाउँछ। ईश्वरीय प्रेमले मात्र हरेक मानवको जीवनलाई पूर्ण बनाउँछ, आनन्दित बनाउँछ, आशिषमय बनाउँछ, सच्चा अर्थमा आकर्षक बनाउँछ, जिउन लायकको बनाउँछ र एक अर्काको निम्ति लाभदायक र उत्साहजनक बनाउँछ। निचोडमा भन्ने हो भने यस्तो ईश्वरीय प्रेमले मात्र मानिसलाई सच्चा र पूर्ण मानिस बनाउँछ, किनकि यस्तो ईश्वरीय प्रेमले मात्र मानिसको जीवनमा भित्रैदेखि दिगो परिवर्तन ल्याउँछ। यस बारेमा छोटो जानकारी परमेश्वरको वचनबाट सुन्नुहोस्, जहाँनिर यसरी तपाईँको निम्ति भनेर लेखिएको छ। प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि पुत्रद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र येशू ख्रीष्ट प्रभु पठाउनु भयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नु भएको हो भने हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एउटाले अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। आदरणीय श्रोता, यो परमेश्वरको वचन तपाईँको निम्ति, मेरो निम्ति र जगत संसारभरिका सम्पूर्ण मानवको निम्ति हो। अनि आज यही कुराको टड्कालो खाँचो यो संसारमा छ, यसको खाँचो तपाईँको जीवनमा छ, यसको खाँचो तपाईँको परिवारमा छ, यसको खाँचो तपाईँको समाज र हाम्रो देशमा छ। त्यसकारण यो परमेश्वरको वचनलाई हृदयमा राखेर जीवित ख्रिस्ट येशु प्रभुलाई तपाईँले ग्रहण गर्नुभयो भने, जो प्रेमको वस्तुगत स्वरूप हुनुहुन्छ, उहाँ तपाईँको जीवनमा आउनुहुनेछ अनि तपाईँको जीवनमा काम गर्न थाल्नुहुनेछ। यो भक्ति सङ्गीतलाई सुन्नुहोस्, येशु ख्रिस्ट प्रभुलाई आफ्नो जीवनमा ग्रहण गर्नुहोस्। तपाईँलाई परमेश्वरले धेरै धेरै आशिष दिउन्। धन्यवाद।
0: प्रिय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो पास्टर चन्द्र श्रेष्ठज्यूले दिनुभएको बाइबल सन्देश।

श्रोता मित्र, कार्यक्रम सुसन्देश आजको लागि यति नै। कार्यक्रम सुनेर तपाईँको मनमा कुनै जिज्ञासा र प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य पनि पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम सुसन्देश, पोस्ट बक्स नम्बर 20252, काठमाडौँ, नेपाल। आफ्नो सल्लाह र सुझावहरू तपाईँहरूले हामीलाई टेलिफोन मार्फत पनि दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 6616958। टेलिफोन फेरि एक पटक 6616958, बाराई स्थान, भक्तपुर। हवस् त श्रोता, भोलि हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र राजेश हाडा, पास्टर चन्द्र श्रेष्ठ र म प्रस्तुता केशव लुइटेल बिदा चाहन्छौ। नमस्ते, जय मसीह।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अबु यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि?
0: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6013165। वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 5092-6997। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
5: भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा खुसीको खबर, सिद्धि मेमोरियल अस्पतालमा मुटु रोग सेवा सुरु भएको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आनन्द जीसीबाट परामर्श लिनका लागि प्रत्येक मंगलबार र शनिबार बिहान 8-9 बजेसम्म अस्पतालमा सम्पर्क गर्न सक्नुहुनेछ। मुटुको स्वास्थ्य हाम्रो प्राथमिकता। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर किशन कुमार कुशुहाबाट परामर्श सेवा उपलब्ध छ। हरेक सोमबार र बिहिबार दिउँसो 1-2 बजेसम्म। अपोइन्टमेन्टका लागि मोबाइल नम्बर 9851-5720। मोबाइल नम्बर फेरि एकपटक 9851-5720। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर।
6: भक्तपुर FM 105.4 MHz।
7: यो भक्तपुर FM हो, तपाईँ सुन्दै हुनुहुन्छ पुराना सदाबहार नेपाली गीतहरू।

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्त

0: शर्तहरू लागू हुनेछन्।
1: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।

0: भक्तपुर FM 105.4 MHz।
1: यो भक्तपुर FM हो, तपाईँ सुन्दै हुनुहुन्छ पुराना सदाबहार नेपाली गीतहरू।

कसो गरी आफन्तले यसो भन्दछन्

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
1: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाहघारी, भक्तपुर। फोन 6612695 र 6612705।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्ट्स।

जुर्म किया, इन आँखों का रंग हो गया गुलाबी गुलाबी।

0: क्यान्सरिया फुक्क उपचार विराटनगरे उपलब्ध दु दक्षुङ कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्को थ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सपुल्या 97160025300
1: नमस्ते म मास्टर सेफ सन्तोष शाह मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस् क्याच स्पाइसेस मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ
2: हेर न आज पनि नयाँ लुगा
3: तलब त निकै बढे जस्तो छ
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट
6: रंग बहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
6: घर रंगाऊ खुशी बढाऊ
7: उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्स

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
2: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने
1: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
2: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
1: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ PRP इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
2: कति राम्रो कुरा गरे, मेरो त समस्यै चेट भइसक्यो, होइन त नानु?
3: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ
3: उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्सले

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 9 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: क्यान्सर या फुक्को उपचार विराटनगरै उपलब्ध दु। दक्खुङ कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दक्खु थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पियाचुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सपुल्याप 97 61 00 25 30।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
3: हेर न आज पनि नयाँ लुगा
4: तलब त निकै बढे जस्तो छ
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोज आइ सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
6: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्
7: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हाड जोर्नी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
6: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर फोन 6612695 र 6612705
8: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ न्यायाधीशसम्म पुग्छ प्रहरीसम्म पुग्छ अछुतो कुनै ठाउँ देखिँदैन अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो एकातिर प्रशंसक पनि कमाउँदै गयो अर्कोतिर दुश्मन पनि कमाउँदै
9: गयो सोशल मिडिया इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर सफ्टवेयर इन्जिनियर आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला
10: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
12: बर्जर पेन्ट्स

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाइ, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंस ले घर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 10 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहन्छु भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
1: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अब यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि?
0: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुको अगाडि, फोन नम्बर 13165।
5: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: आज पनि नयाँ लुगा,
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लकटेक।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 11 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंट्स

0: रायपुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेंस।

0: रक्तपुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हँसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्यै चेट भइसक्यो, होइन त नानु?
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-59-15-875।
3: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट्स।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

तपाई सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार मध्याह्नको 12 बज्यो।

0: नमस्कार, अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छा नौलो छ सरगम आज को ही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अबु यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि?
0: ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6013165।
5: हेर न, आज पनि नयाँ लुगा।
6: तलब त निकै बढे जस्तो छ।
7: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्सले।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: रंग बहार
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रो इन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 1 बज्यो।
1: This is Bhaktapur FM 105.4 megahertz.

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ भक्तपुर एफएम

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्यै चेट भइसक्यो होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौन जन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
4: हेर न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंस।
9: This is Bhaktapur, FM 105.4 MHz. This is Bhaktapur.

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
2: रंगबहार रंगबहार
3: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: This is Bhaktapur FM 105.4 MHz.

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठिक 2 बज्यो।

0: द कपिल कसपाल शो। द कपिल कसपाल शो। सञ्चारको निम्ति हो, विकासको निम्ति हो यो जोश, यो जाँगर माटोको निम्ति हो। भक्तपुर एफएम 105.4 मेगा सुन्दै हुनुहुन्छ तपाईँहरू, म कपिल कसपाल र कार्यक्रमको नाम हो द कपिल कसपाल शो। र यो भदौ महिनाभरि हामीसँग एकजना चर्चित व्यक्तित्व रहनुहुनेछ र उहाँको साथमा आएको छु कार्यक्रम द कपिल कसपाल शो लिएर। र हाम्रो कार्यक्रम तपाईँले विश्वको कुनै पनि कुनाबाट सुन्न हेर्न सक्नुहुनेछ www.bhaktapurfm.com.np हाम्रो पात्रो, हाम्रो पेज र युट्युब मार्फत तपाईँले विश्वको कुनै पनि कुनाबाट सुन्न हेर्न सक्नुहुनेछ। र हाम्रो कार्यक्रम प्रत्येक शनिबार दिनको ठिक 5-6 बजेसम्म र पुनः प्रसारण आउने गर्दछ प्रत्येक मङ्गलबार दिनको ठिक 2-3 बजेसम्म। र आज हामीसँग एकजना चर्चित लोकप्रिय वरिष्ठ गायिका हुनुहुन्छ, जसले 6 वर्षदेखि नै सङ्गीतमा लाग्नुभयो। एक हिसाबले गीत रेकर्ड गरेर एउटा सङ्गीत क्षेत्रको सुरुवात गर्नुभयो र उहाँको कुल घराना शास्त्रीय सङ्गीतका ज्ञाता भैरव बहादुर थापाको सुपुत्रीको रूपमा भएको थियो र उहाँको माता धर्मदेवी थापा, उहाँको जन्म काठमाडौँ उपत्यकामै भएको थियो र बाल अवस्थादेखि नै सङ्गीतका ती अग्रज वरिष्ठ व्यक्तित्वको छत्र छायामा हुर्किनुभयो र उहाँले विभिन्न बाल गीतबाट सुरु गरेर पछि नेपाल भाषा, चलचित्रका गीतहरू, राष्ट्रिय गीतहरू, विभिन्न क्षेत्रका गीतहरू गाउनुभयो, विभिन्न भाषाका गीत गाउनुभयो र निरन्तर अहिले पनि लागिराख्नु भएको छ। र उहाँसँग एउटा विशेष एउटा कुरा गर्नै पर्ने अर्को कुरा रहेको छ, उहाँले क्यान्सर जस्तो एउटा जटिल रोगलाई जितेर पनि आउनु भएको छ र त्यो विषयमा पनि हामी विशेष रूपमा कुराकानी गर्नेछौँ। र एक हिसाबले भन्दाखेरि सबैको लागि प्रेरणाको स्रोत हुन सक्ने गायिका, हामी सबैको प्रिय गायिका, वरिष्ठ गायिका सङ्गीता साक्य थापा यो भाद्र महिनाभरि स्टार अन भक्तपुरको रूपमा रहनुहुनेछ। कार्यक्रममा उहाँलाई स्वागत गरौँ। कार्यक्रममा स्वागत छ तपाईँलाई।
1: नमस्ते।
0: आराम हुनुहुन्छ?
1: आरामै छु।
0: तपाईँको प्राय मैले हेर्दाखेरि साङ्गीतिक कार्यक्रममा अतिथि वक्ताको रूपमा जाने, बोल्ने र विभिन्न गीत विमोचन अथवा त्यस्तै खालको कला क्षेत्रका गतिविधिमा बितिरहेको पाउँछु म। तपाईँ आफैले भन्दाखेरि चाहिँ तपाईँको दिनहरू कसरी बितिरहेको छ?
1: तपाईँले भन्नुभएको एकदम ठिक हो। जस्तो अब गीत सङ्गीतमा नै बितिरहन्छ मेरो गीत, यो कार्यक्रमहरू चाहिँ त्यही बोलाउनुहुन्छ, सम्झेर बोलाउनुहुन्छ, एउटा माया गरेर बोलाउनुहुन्छ यस्तै कार्यक्रमहरूमा, अनि गीतहरू रेकर्डिङ गर्ने, विमोचन गर्ने यस्तै कार्यक्रममा चाहिँ नि व्यस्त भइरहेको छु अहिले।
0: जिन्दगी रमाइलोसँग बितिरहेको छ
1: एकदम। हजुर, ठिक छ।
0: अब तपाईँको बुवा उस्ताद भैरबहादुर थापा सङ्गीत क्षेत्रको दिग्गज व्यक्तित्व, जसको अभावमा नेपाली सङ्गीत अधुरो रहन्छ, त्यसलाई तपाईँले पूर्ति गर्नुभयो। अब तपाईँको लगभग साङ्गीतिक क्षेत्रमा तपाईँको बुवा आमा पनि गाउने, तपाईँ पनि गाउने र अरू सदस्य पनि गाउने,
1: मेरो दिदी पनि गाउने,
0: दिदी पनि गाउने भनेपछि त्यो बिहान उठ्ने बित्तिकै पनि सारेगामा अथवा मिठो धुनबाट सुरु हुन्थ्यो होला, राति नसुत्नु जेलसम्म पनि, कस्तो हुन्थ्यो?
1: हजुर, त्यस्तै हुन्थ्यो, तपाईँले भन्नुभएको ठिकै हो। बिहानदेखि नै हामी कहाँ अब हार्मोनियमको सुर होइन, स्वरहरू सुन्न पाउने, सरगमहरू सुन्न पाउने, अनि अब कलाकारहरू आउनुहुन्थ्यो बुवाकोमा सिक्नलाई आउनुहुन्थ्यो। केही छैन, हामी बिहान चाहिँ यसै गरेर बित्थ्यो गीतहरू सुनेर।
0: त्यो बाल अवस्थामा त्यो माहौल कस्तो लाग्थ्यो तपाईँलाई?
1: मलाई त खास भन्यो भने अहिलेभन्दा बाल अवस्थामा नै मलाई चाहिँ नि त्यो जिन्दगी मलाई रमाइलो लाग्छ कि जस्तो एकदम कस्तो भने सङ्गीत भन्ने बित्तिकै एकदमै मन पर्ने चिज पर्यो है, त्यसैमा मात्रै बित्छ जस्तो जिन्दगी जस्तो सोच्थेँ नि होइन, तर होइन रहेछ, एकदम ठुलो रहेछ संसार त, ठुलो रहेछ जिन्दगी, ठुलो छ, कसो कस्तो चाहिँ हामीले भूमिका निभाउनु पर्ने हुँदो रहेछ है। तर रमाइलो चाहिँ मलाई बाल्यकालै रमाइलो लाग्छ।
0: बाल्यकाल त अब सबैले छान्दाखेरि पहिलो छानि नै बाल्यकाल अवस्था, बिना तनाव होइन, बिना आवश्यकता, अरूकालाई घुर्क्याएर मागेर खान पाउने होइन,
1: त्यसमाथि पनि फेरि अब सबैको माया पाएर नि गीतमा चाहिँ अब म एकदमै कस्तो भने एउटा निडर एउटा गायिका चाहिँ कस्तो भने सबै जतिजना बर श्रोताहरू धेरै सुन्ने हुन्छ त्यति मलाई खुसी लाग्ने कि त्यो मेरो चाहिँ बच्चादेखिको बानी नै हो।
0: बच्चाहरू स्टेजमा अथवा मान्छेको अगाडि बोल्न डराउनु डराउँछन् तपाईँ चाहिँ झन् बोल्ने।
1: म बहादुरकै छोरी हो साँच्चै पनि
0: त्यही भएर नाम पनि भैरव बहादुर थापा हुनुहुन्छ होइन। अनि मायाको कुरा गर्नुभयो तपाईँलाई बच्चामा माया कसले गर्ने बढी आमा बुवा दाई दिदी बहिनी अथवा कसले बढी माया गर्थ्यो तपाईँलाई?
1: माया त मलाई सबैले गर्नुहुन्छ तर मलाई चाहिँ धेरै बुवाको एकदम माया लाग्छ कि होइन आमा त हुनुहुन्छ होइन तर बुवाको त धेरै माया लाग्ने बुवाले पनि धेरै माया गर्ने छोरीमा छु म। जस्तो कि अब उहाँले जुन उहाँको जुन इच्छा थियो नि सङ्गीतमा यसो गरोस् उसो गरोस् भन्ने कुरो उहाँले जुन सिकाउनुहुन्थ्यो नि त्यो चाहिँ एकदम छिटो कपी गरेर लिने मैले होइन। जस्तो उहाँले बिर्सिनु भए पनि मैले बुवा यस्तो होइन हिजो त तपाईँले यस्तो सिकाउनु भएको थियो नि भनेर त्यो सम्झन सक्ने मेरो क्षमता होइन। उहाँले त्यो देख्नु भएर होला मलाई माया धेरै गर्नुहुन्छ। सबैलाई माया त त्यत्तिकै गर्नुहुन्छ तर बुवाको धेरै माया लाग्छ तर मलाई चाहिँ सबैले माया गर्नुहुन्छ तर मेरो आमा चाहिँ त्यसपछि बुवा पछि चाहिँ मेरो आमाले चाहिँ एकदम मलाई साथ दिनुभयो होइन। सबभन्दा आमा नै ठुलो लागेछ आज म।
0: अब सङ्गीता साक्य भनेपछि कुन गीत होला भन्ने नयाँ पुस्ताका दर्शक श्रोताको लागि त्यो जिज्ञासा पनि रहन सक्छ। उहाँको गीतहरू थुप्रै ऐतिहासिक गीतहरू रहेको छ जस्तै हामीले बच्चामा सुनेको रेडियो नेपालमा एकदमै बज्ने होइन म्याउ म्याउ बिरालो त्यसपछि पुतली हे पुतली जो हरेक बालबालिकाले गाउने गीतमा पर्छ त्यो होइन। त्यसपछि अरुणिमा चलचित्रको नौलो नौलो बतास छ निकै चञ्चल निकै रमाइलो गीत छ। त्यसपछि छ शिर हाम्रो हिमाल चुली राष्ट्रिय गीत छ। त्यसपछि नेपाल भाषाका थुप्रै गीत निला निला हुँ अलाजी
1: अलाजी
0: मचातनी
1: फर्स्ट मेरो नेवारी गीत हो
0: मन्जुश्री देखे भना लगायत थुप्रै चर्चित गीतहरू रहेको छ तिमीलाई दुखेको बेला अहिले लगातार निरन्तर अहिले पनि निरन्तर लागिराख्नु भएको छ। हालसालै आएका गीतहरूको बारेमा अलिकति जानकारी गराइदिनुहोस् न।
1: हजुर गीतहरू त अब धेरै छ होइन सम्झनामा मलाई आएको गीतहरू अहिले हालसालै चाहिँ मैले अब दीपक जङ्गम सरको मैले 3 गीतहरू रेकर्ड गरेको छु। त्यस्तै चाहिँ अर्को गीतहरू हामी यो सरला श्रेष्ठ दिजीको पनि छ। नेवारी गीतमा पनि अहिले हाम्रो निरञ्जन साकेको रचनामा अनि सङ्गीत सुरेन्द्र श्रेष्ठ अनि हाम्रो इन्द्रव्यञ्जन कार्ज्यू होइन उहाँहरूको मैले गीतहरू गर्दैछु गरिरहेको छु हजुर हुँदै नै छ।
0: त्यो निरन्तरता लगभग 50 सङ्गीतमै बितिसकेको छ।
1: 53 वर्ष
0: सङ्गीतमा बिताउनु कुनै छान्छुने कुरा होइन। यो एउटा आफैमा एउटा इतिहास हो र यो निरन्तरता र जुन यो सफलता को चुली अझै चुलिँदै गओस् हामी त्यो शुभकामना दिन चाहन्छौँ र नयाँ नयाँ गीत अझै त्यो ताजा आवाज हामी दर्शक श्रोताले अझै सुन्न पाइराखौँ। कार्यक्रममा एउटा तपाईँको गीत सुरुमा राखौँ कुन चाहिँ गीत बजाउँ?
1: गीत तपाईँले मेरो मै गोरी लाइलाई मैले जुन 11 उमेरमा रेडियो नेपालको आधुनिक गीत कम्पिटिसनमा चाहिँ म फर्स्ट भएको गीत म त्यो श्रोतालाई त्यो सुनाउन चाहन्छु।
0: कार्यक्रममा हामी यो गीत सुन्छौँ। यो शब्द सङ्गीत स्वर कस कसको छ? स्वर त तपाईँको भइहाल्यो।
1: शब्द भैरवनाथ रिमाल कदमजीको र सङ्गीत उस्ताद भैरव थापा मेरै बुवाको स्वर मेरो।
0: यो गीत छोड्दै हामी ब्रेकमा जान्छौँ। ब्रेकपछि आउँछौँ। सुन्दै गर्नुहोला भक्तपुर एफएम 105.4 MHz र कार्यक्रमको नाम हो द कपिल कसपाल शो।

0: नमस्कार, अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज को ही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: भक्तपुरवासीहरूको सेवामा समर्पित सिद्धि स्मृति अस्पतालमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत नाक, कान र घाँटी सम्बन्धी समस्याका लागि हरेक आइतबारदेखि शुक्रबार दिउँसो 2:30 3:30 र जेनरल सर्जरी सेवाहरूका लागि हरेक सोमबार, बुधबार र शुक्रबार दिउँसो 3:00-4:00 विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका लागि भरपर्दो उपचार। आजै सम्पर्क गर्नुहोस्। अपोइन्टमेन्टको लागि सम्पर्क 9851157020 सिद्धि स्मृति अस्पताल, भीमसेन स्थान, भक्तपुर।
1: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: क्यान्सर या फुक्को उपचार विराटनगरे उपलब्ध दु। दकुङ कथैया क्यान्सर या उपचार विधि, शल्यक्रिया, रेडिएसन नापङ, न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पिया चुने मागु मधु। विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल, विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारी या निम्ति सपुल्याप 97160025300।
3: रंग बहार रंग बहार
4: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

0: भक्तपुर FM 105.4 MHz।
1: द कपिल कसपाल शो।
2: द कपिल कसपाल शो।
3: कार्यक्रम द कपिल कसपाल शो सुन्दै हुनुहुन्छ तपाईँहरू, हेर्दै हुनुहुन्छ, म कपिल कसपाल। र यो भदौ महिनाभरि हामीसँग लोकप्रिय वरिष्ठ गायिका सङ्गीता साक्य थापा हुनुहुन्छ र उहाँका लोकप्रिय गीतहरू हामी निरन्तर सुन्नेछौँ र उहाँसँग सम्बन्धित विभिन्न जानकारी हामी प्रत्येक कार्यक्रमहरूमा दिने गर्दछौँ। यो भाद्र महिनाभरि सुन्न हेर्न नबिर्सिनु होला। र हाम्रो युट्युब पनि रहेको छ, भक्तपुर FM 105.4 MHz। र कार्यक्रममा फेरि पनि स्वागत छ तपाईँलाई। गीत सङ्गीतको कुराकानी निरन्तर रहिरहन्छ र तपाईँले अघि अलिकति उल्लेख गर्नुभयो, जिन्दगी गीत मात्रै होइन रहेछ, सङ्गीत मात्र होइन रहेछ, विभिन्न खालका भूमिका, विभिन्न खालका चरण, आरोह अवरोह पनि जिन्दगी रहेछ भनेर मैले महसुस गरेँ भन्नुभयो। तपाईँको जिन्दगीमा अब विवाह, सन्तानहरू, ती जीवनका यात्राहरू होइन, दुःख सुख, त्यो सामान्यतया अलि कम बढी सबै मान्छेको जीवनमा भइरहेको छ। तर तपाईँले एउटा सङ्घर्ष गर्नुभयो, क्यान्सरसँग सङ्घर्ष गर्नुभयो। त्यो क्यान्सर लगभग 69 सालमा भयो,
4: 69 सालको लास्टमा
3: हो। त्यो क्यान्सरको इतिहास केही केही मलाई पनि थाहा छ, त्यो अलिकति हामीलाई जानकारी गराइदिनुहोस् न। कति मान्छेलाई ओहो हो र उहाँलाई यस्तो भएर रहेछ भन्ने हुन्छ, अथवा तपाईँले जुन सङ्घर्ष गर्नुभयो त्यसबाट धेरै मान्छेहरूले, दर्शक श्रोता जो यो सफर गरिराख्नु भएको छ त्यहाँ, उहाँहरूले सिक्न पनि सक्नुहुन्छ। त्यसको लागि अलिकति जानकारी गराइदिनुहोस्, के भएको थियो, कहाँ भएको थियो, उपचार कसरी गर्नुभयो?
4: यो खास चाहिँ कस्तो भने, यो मैले आफ्नो शरीरलाई भन्दा पनि, आफूलाई भन्दा पनि मैले सङ्गीतलाई धेरै माया गरेको रहेछु भन्ने मैले कसरी थाहा पाएँ भने, जुन चाहिँ नि मैले यो, मलाई यो अब जस्तो रुखाखोकीहरू लागिरहेको छ, मान्छेले कति बार्छन् होइन, कति तातो पानी खाएर के गर्छन् होइन, तर मैले चाहिँ नि कस्तो भने, अब हाम्रो मनोराजा भाइको चाहिँ एकल सो थियो, त्यसको लागि त अब पुरा नामहरू सबै होइन गइसकेको छ गाउने कलाकारहरूको। त्यति बेला मलाई खोकी सुरु भइसकेको थियो, अनि खोकी लागिरहेको थियो, म खोक्दै पनि छु, गाउँदै पनि छु, तर म चाहिँ कस्तो भने, जे कुराहरू म पोजिटिभ लिन्छु कि, धेरै डराउँदिनँ म, धेरै डराउँदिनँ म, केही चिजमा पनि धेरै डराउँदिनँ म परिवारलाई पनि भन्ने गर्छु, सबैलाई भन्ने गर्छु, किनभने जन्मेपछि एक दिन त जानै पर्छ होइन, त्यसको केही हुन्छ कि भन्ने चिन्ता लिएर बसिरहनु चाहिँ म त्यसमा चाहिँ छैन,
3: एकदमै
4: अब सक्दै नसकेपछि चाहिँ बस्ने हो होइन, तर सकेसम्म चाहिँ हिँड्ने नै हो कि, अगाडि बढ्ने नै हो। अनि त्यही भन्दै चाहिँ रिहर्सलको रिहर्सल थियो, अनि पर्सि गीतको कार्यक्रम थियो एकाडेमी हलमा भएको थियो, एकदम राम्रोसँग त्यो सम्पन्न पनि भयो। मलाई त्यहाँ चाहिँ मलाई गाउनु छ।
3: 73 सालमा कति सालको?
4: 73 साल त मेरो
3: पछिको,
4: हजुर। यो चाहिँ नि मलाई यो सेकेन्ड टाइमको भर्खर कुरा गर्दैछु हो,
3: हजुर।
4: यो अनि त्यसपछि मैले यो गीत गाउने क्रममा खोकी लगाएर, दिदीलाई त खोकी लगाएर चाहिँ के गर्ने भन्दै थियो, फेरि भाइ बहिनीहरूले माया गरेर त्यो के बनाएर ल्याउनु, त्यो पनि खाएँ मैले। अनि पछि हामीलाई त्यो खाना खुवाउँदाखेरि त्यो पिरो अमिलो जे पनि छ नि,
3: टक्क
4: त्यो होटेलमा रेस्टुरेन्टमा लगाएर खाँदाखेरि त्यो पनि खाएँ मैले। तर म अलिकति चाहिँ सचेत हुनुपर्ने रहेछ होइन, त्यति जस्तो लागेको थियो मलाई, धेरै पनि केयरलेस पनि हुनु हुँदैन रहेछ भन्ने लाग्यो। त्यसपछि त्यही नै त्यो मलाई खोकी बल्झियो, तर म गीत गाउनु छ मलाई भनेर म त्यो गीत चाहिँ मैले प्रोग्राममा चाहिँ गाएँ पनि, राम्रैसँग गाएँ है, राम्रै भयो त्यो, सबैले मन पराए। त्यसपछि चाहिँ मलाई अलिकति गाह्रो भएर आयो, घाँटीमा अलिकति प्रब्लम भएर आयो, जस्तो अलिकति सास फेर्न गाह्रो जस्तो हुँदै आयो, मलाई त भित्र त्यो अलिकति
3: प्रभाव
4: बढ्दै गएको रहेछ। त्यसपछि सेकेन्ड टाइमको कुरा, यो 5 वर्ष अगाडि मलाई भइसके पछिको कुरा, फेरि यो 5 वर्ष अगाडि निको भइसके सेकेन्ड टाइमको कुरा गर्दैछु म, यो बल्झिँदाखेरिको। अनि त्यसपछिबाट त अनि मलाई एकदम गाह्रो भयो, एकदम खोकी लाग्यो, खोकी लाग्दाखेरि अब प्रोग्राम सिद्धिएको 3 दिन जति पछि मलाई त्यो खोकी लाग्दा म खोक्न गएँ बाहिर, बाहिर यसो हिँड्दा हिँड्दै आँगनमा यसो खोक्दाखेरि मुखबाट ब्लड आयो कि, ब्लड आउँदाखेरि चाहिँ नि मैले, मलाई त ब्लड पो आयो भने त्यो मेरो श्रीमान त एकदमै, अब हामीलाई कस्तो भने रोग लाग्नेलाई भन्दा पनि एकदम नजिकका परिवारहरूलाई चाहिँ एकदमै चिन्ता रहेछ कि यो रोग चाहिँ क्यान्सर भन्ने चाहिँ नामले पनि डर लाग्दो है। तर म कहिले पनि डराइनँ भने एउटा चाहिँ एकदमै यो के हो मर्छु नै जस्तो मलाई कहिले पनि लागेन।
3: तपाईँ कति सकारात्मक र कति सङ्गीत प्रेमी हुनुहुन्छ भन्ने कुरा त एउटा उदाहरणबाट पनि प्रष्ट हुन्छ। मैले तपाईँको स्टोरीलाई यसो हेर्दाखेरि तपाईँ बिरामी भएर क्यान्सरसँग त्यसरी जुधिराख्दा पनि तपाईँले मलाई ठिक हुन्छ भनेर भन्दा पनि म गीत गाउन सक्छु अब भनेर सोध्नुहुन्थ्यो
4: होइन,
3: भनेपछि सङ्गीतप्रति कति माया, सङ्गीतप्रतिको कति लगाव र सकारात्मक चिन्तनले रोगलाई कसरी जित्न सकिन्छ भन्ने उदाहरण तपाईँ पनि हो होइन। त्यो त्यो बेलामा जस्तै उपचार त आफ्नो ठाउँमा छ, केमोथेरापी, रेडियोथेरापी अथवा विभिन्न खालका उपचारहरू औषधिहरू हुनसक्छ, त्यो आफ्नो पार्टमा छ। तर क्यान्सर नै क्यान्सरको त्यो सङ्क्रमणलाई जित्नलाई सकारात्मक सोच, सकारात्मक बानी व्यवहार र त्यससँग स्वीकारेर अगाडि बढ्ने जुन सोच छ नि त्यो कति पर्सेन्ट अथवा कति हिसाबले राम्रो हुने रहेछ त त्यो अनुभव के छ तपाईँको?
4: एकदमै यो जुनै पनि हामीलाई रोग लाग्दाखेरि चाहिँ नि सबै चिजको चाहिँ नि त्यो मिल्नु पर्दो रहेछ के चाहिँदो रहेछ, जस्तो पारिवारिक सपोर्ट होइन, अनि त्यो अब डक्टर साहबहरू पनि राम्रो राम्रो डक्टरकोमा हातमा हामी पर्न सक्नु पर्यो, भाग्यको कुरा छ त्यो पनि है, अनि दिनको पनि कुरा छ र सबैजनाको माया छ होइन। अनि त्यसमाथि चाहिँ नि अब पोजिटिभ सोचाइ चाहिँ कस्तो शक्तिको रूपमा आउँछ कि, जस्तो हामीले चाहिँ नि जन्मेपछि चाहिँ मर्नुपर्छ नै होइन, तर यो शरीरलाई चाहिँ माया नगरौँ धेरै क्या, जस्तो शरीर भन्दाखेरि हाम्रो यो अब हाम्रो आत्मा त कहिले पनि मर्दैन नि, यो म सधैँ सोच्छु कि हामी आत्मा कहिले पनि मर हामी कहिले मर्दैनौँ क्या, हामी कहिल्यै मर्दैनौँ। तर कस्तो भने हामी मरेपछि त फेरि अर्को जन्म त लिइहाल्छ, हामीले देखेको त छैन तर होइन हामीले सुनेको छु नि त, अनि त्यो भएर चाहिँ मलाई कस्तो लाग्थ्यो नि जस्तो केमोहरू दिँदाखेरि जुन त्यो कहिले पनि बच्चादेखि नै म यो जुन इन्जेक्सन ब्लडहरू लिँदाखेरि इन्जेक्सन दिन्छ नि म कहिले पनि त्यो डराइनँ कि हेर्छु कि जहिले पनि म हेर्छु नि त्यो चाहिँ यो गुण चाहिँ फेरि मेरो छोरामा पनि गएको छ, मेरो छोरा पनि पटक्कै डराउँदैन कि। अनि भन्नाले चाहिँ कस्तो भने हामीले धेरै अनि मैले यो चाहिँ किन यो अब त्यो औषधि दिन्छ नि होइन, हामीले कस्तो परिवारहरूले कस्तो गरेर जुटाएर त्यो औषधि गरेर कति महँगो छ यो औषधि छोइ नसक्नु छ होइन, अनि त्यसले गर्दाखेरि चाहिँ त्यो औषधि दिँदाखेरि म के भन्थेँ भने यो पोल छ दुख छ त्यसको इफेक्ट त भित्र कस्तो छ त्यो फिलिङ्स त आफूलाई थाहा छ होइन, कस्तो हुन्छ भन्ने कुरो शरीरै हुँदैन हाम्रो, शरीरै रहँदा हावा हुन्छ शरीर, हावा शरीर भनेको फिलिङ्स कसरी गर्नुहुन्छ त्यो थाहा छैन, मैले चाहिँ थाहा छ मैले बुझेको छु होइन,
3: जसले भोगेको छ उसैले बुझ्छ
4: एकदम। मलाई चाहिँ कुनै एउटा ठुलो एउटा ढुङ्गा आएर थिच्दै पनि हुन्थ्यो जस्तो त्यस्तो फिल हुन्थ्यो कि जुन औषधि हामीलाई दिँदाखेरि, अनि त्यो दिँदाखेरि चाहिँ मैले के भन्थेँ यो मलाई निको पार्नलाई भित्र गइरहेको छ नि त होइन, यसले त मलाई दुख्यो पोल्यो तर यसले त मेरो नराम्रो सेलसेल त मार्दैछ नि भन्दै म सम्झिन्थेँ, अनि तर एनी टाइम चाहिँ मेरो मेसिरी मान्ने फेरि एकदम उहाँले चाहिँ एकदम सपोर्ट कस्तो हुनु पनि मलाई बिरामी भनेर कहिले पनि हेर्नु भएन, जस्तो छोडिदिनुहुन्थ्यो उहाँले कहिले तिमी बिरामी बिचरा यहाँ त कहिले भन्नु भएन होइन, त्यो नै मेरोलाई एकदमै मलाई राम्रो लाग्यो कि हो माया गरेर तिमीलाई के भयो लगाउन भने होइन मुसारेर एकदमै माया गरेको भए चाहिँ म ढल्थेँ कि अलिकति होइन अझै, तर उहाँले छोडिदिनु हुन्थ्यो म ठ्याक्क ठ्याक्क टाइम
3: भावना आउनै दिनु भएन
4: त्यो आउनै दिनु त्यो चाहिँ उहाँले डेलीमा सात महिना हामीले बस्दाखेरि पनि उहाँले त्यो आउनु दिनु भएन, अनि जस्तो उहाँको भित्र कति छ माया त छ नि होइन तर मलाई देखाउनु भएन अनि भन्ने मतलब सपोर्ट गरिरहनु भएको छ
3: होइन,
4: त्यो पनि राम्रो लाग्यो कि मलाई, जस्तो परिवारले बिचरा यहाँ उहाँ भन्नु पनि मलाई त्यो रोग लागेकोलाई चाहिँ नभन्नु जस्तो लाग्छ कि, बरु साथ दिनु यो सिकाइ नै हो यो सबैलाई भन्न चाहन्छु।
3: यो आर्थिक जोड्नु भयो तपाईँले त्यत्रो महँगो भन्नुभयो, आर्थिक रूपले कति प्रताडित अथवा कति समस्या हुने रहेछ
4: एकदमै भने मैले
3: महसुस आर्थिक समस्याको महसुस तपाईँले कसरी त्यसलाई एक्सप्लेन गर्नुहुन्छ?
4: एकदमै म भगवान्को आशीर्वाद भनौँ होइन, अब यति औषधि गर्न सक्ने चाहिँ नि मेरो परिवार हुनुहुँदो रहेछ होइन, मैले परिवारको सपोर्ट पाएँ मैले, अब भन्नु पर्दाखेरि त एउटा घरै बेचेँ
3: त्यत्रो खर्च
4: बानेश्वरमा घर थियो आदर पनिको हाम्रो होइन, त्यो चाहिँ अब दाजुभाइ दुईजनाकोमा त्यस बेचेर पनि उपचार गर्नु उहाँले त मलाई जताबाट लगेर भए पनि बचाउँछु
3: भन्नु ज्यानभन्दा ठुलो अरू हुँदैन।
4: पहिला चाहिँ मलाई 69 जुन पहिलोचोटि लाग्दाखेरि त मैले नेपालमै हाम्रो पहिला सुरुमा भर्खर सुदीप श्रेष्ठ डाक्टर सुदीप श्रेष्ठ होइन ब्रिजेश राज घिमिरे होइन सचिन साक्य उहाँहरू हुनुहुन्थ्यो सर्वाङ्ग नर्सिङ होम भनेर सानो एउटा त्यहाँ उहाँले खोल्नु भएको थियो, त्यहीँ नै मेरो उपचार भएको। तर उप डक्टर साहबहरू पनि यस्तो हुनुपर्छ कि मलाई एकदम सुदीप श्रेष्ठ डक्टर पनि एकदमै मजा लाग्यो। कस्तो भने उहाँकोमा जाने बित्तिकै जति मेरो हाम्रो रोग हुन्छ नि आधो रोग चाहिँ उहाँ कहाँ जाने बित्तिकै निको हुने के
3: काउन्सिलिङ र त्यो आश्वासन
4: उहाँको जुन त्यो उहाँले जुन त्यो भन्नुहुन्छ नि केही भएको छैन ठिक हुन्छ रोग लाग्यो भने यो लाग्नु हस्किङ्स लिम्फोमा होइन यो चाहिँ एकदम निको हुने रोग हो डराउनु पर्दैन यति भन्ने बित्तिकै नै जान्थ्यो कि रोग चाहिँ
3: होइन।
4: अनि उहाँले चाहिँ फेरि मलाई अब चाहिँ के म दिनै परे पछि त होइन के म त्यहीँ ध्यान दिएँ अरे मैले यहीँ नै सर्वाङ्ग नर्सिङ होममा नै बसेर चाहिँ नि मैले निको पारेर 5 वर्ष चाहिँ मेरो क्लियर भइसकेको थियो।
3: फेरि पछि 75-76
4: अनि अघिको जुन मैले जुन भनिरहेको थिएँ नि त्यो चाहिँ नि सेकेन्ड टाइममा मैले कस्तो भयो भने मैले के पनि ठाने भने मैले सुरुमा मलाई अब सुरुको कुरा गर्छु है त मेरो अगाडि पछाडि होइन सुरुमा चाहिँ नि मेरो ग्ल्यान आयो घाँटीमा ग्ल्यान आएको थियो। ग्ल्यान आउँदाखेरि चाहिँ नि यो देखाउन गएँ तर त्यो अलिकति ठुलो चाहिँ थियो अनि बच्चादेखि मलाई यो घाँटीको अलिक प्रब्लमै थियो कि टन्सिल भइराख्ने खोकी लागिराख्ने अनि त्यो आउँदाखेरि चाहिँ हामी डक्टर तोरण केसी डक्टर हुनुहुन्थ्यो उहाँकोमा देखाउन को राम्रो छ भन्दा उहाँकोमा ENT डक्टर उहाँ एकदम राम्रो छ भनेर त्यहाँ देखाउन गएँ। हामीले एभरेस्ट नर्सिङ होममा भानेश्वरमा थियो पहिला त्यहाँ देखाउन जाँदै उहाँले पनि यस्तो त केही डराउनु त पर्दैन होइन तर राखिराख्नु चाहिँ हुँदैन यो भनेर उहाँले औषधि दिनुहुन्थ्यो अनि उहाँले चाहिँ के भन्यो यसलाई चाहिँ हामीले एफएनएससी चाहिँ गराउनुपर्छ 6-6 महिनामा भनेर त्यहाँबाट एफएनएससी गराउनुहुन्थ्यो अनि त्यति बेला चाहिँ नि जहिले पनि नेगेटिभ आउँथ्यो कि 6-6 महिना भनेपछि 6-18 महिनासम्म भनौँ न 3-चोटिको पालोसम्म नेगेटिभ आयो तर 4-चोटिको पालोमा चाहिँ पोजिटिभ देखायो कि यही नै सब अब यो चाहिँ कसरी भयो थाहा छैन औषधि गएन अनि त्यस कारणले त्यहाँबाट चाहिँ सुरु भएको त्यसपछि अब टेस्ट गर्न पठायो इन्डिया पठायो सबै ठाउँ पठाउँदा कि यो क्यान्सरै भएको हो भनेपछि अनि उपचार सुरु गरेँ। उपचार सुरु गर्दा पहिला सुरु मैले डक्टरलाई सोधेको चाहिँ नि डक्टर साहब मलाई क्यान्सर भयो होइन तर म गीत गाउन सक्छु होला भनेर सोधेँ कि मैले डक्टर साहबलाई डक्टर साहब हाँस्नु भएको है अनि किन अनि उहाँलाई भन्दा पहिला त उहाँ ह्याम्समा सुरुमा ह्याम्समा गएर प्रकाश स्यामी डक्टर प्रकाश स्यामीलाई देखाएको फर्स्टमा हो उहाँलाई देखाएपछि लो यो ENT डक्टर राम्रोसँग देखाउनुहोस् भन्नुभयो। उहाँलाई मैले सोधेको क्यान्सर भयो गाउनु सक्छु होला तब मान्छे कस्तो कस्तो रुन्छ कस्तो होइन
3: चिन्ता होइन
4: डक्टरमै हुनुहुन्छ हजुर अनि उहाँले भन्नुभयो त्यो कस्तो चिन्ता चाहिँ मान्छेलाई कस्तो छ तपाईँलाई सङ्गीतको चिन्ता गाउनु सक्छ केही हुँदैन समयमा आउनु भएको छ भन्नुभयो त्यस गरेर चाहिँ रोक्नेको पारेँ मैले हजुर।
3: भनेपछि समग्रमा भन्दाखेरि कसरी जुझ्न सकिँदो रहेछ त एक दुई पोइन्टमा भन्दाखेरि
4: जुझ्न चाहिँ त्यही हो अलिकति आफू आत्मबल त एकदम बलियो कठोर चाहिँ बनाउनै पर्छ बलियो बनाउनै पर्छ र कस्तो भने जस्तै आफूलाई चाहिँ नि अलिकति अब बिचरा यस्तो यस्तो भन्ने धेरै मान्छेसँग चाहिँ जस्तो मान्छेहरूसँग अलिक टाढो बस्नु होइन जस्तो लाग्छ मलाई अनि त्यसपछि चाहिँ अब बनाउन आर्थिक अवस्था चाहिँ अलिक राम्रै हुनु पर्दो रहेछ यो रोग लाग्दाखेरि है
3: एकदमै
4: अब हामीले सोच्नै नसक्ने किसिमको चाहिँ खर्च हुँदो रहेछ होइन त्यो विचारै गर्न नसक्ने किसिमको र धेरै चिज सपोर्ट चाहिँ आफ्नो मैले भने सबै परिवारको डक्टर साहबहरूको सबैजनाको माया होइन आशीर्वाद भगवान्को आशीर्वाद यस्तो चाहिँ
3: अब त्यो सङ्घर्ष गरेर दुई दुईचोटि त्यो घाँटीको जुन क्यान्सर छ त्यसलाई जितेर आइसकेको र अहिले पनि त्यत्तिकै सुमधुर आवाज रहेको त्यो कण्ठबाट त्यो गलाबाट एउटा मिठो प्रत्यक्ष गीत पनि एउटा सुनौँ न कुन चाहिँ गीत गाउनुहुन्छ
4: गाउनुभन्दा पहिला सान्टो ग्रुप बोल्छ है
3: पक्कै पनि
4: मैले किन यो मलाई चाहिँ यो स्वर चाहिँ भगवान्ले अहिलेसम्म गाउन सक्ने शक्ति दिइराख्नु भएको भने मैले जुन त्यो सुरुमा मैले जुन त्यो रोगलाई मैले त्यति चिन्ता लिएन मैले चाहिँ स्वरलाई चिन्ता लिएँ नि त्यो मैले भगवान्को आशीर्वाद सरस्वती माताको आशीर्वाद पाएको होला जस्तो मैले 69 सालमा होइन त्यति भएपछि 73 सालमा त मैले ज्ञानमाला भजन सन्ध्या भनेर एकल कार्यक्रम रोयल नेपाल एकाडेमीमा यस्तो भव्यताका साथ सम्पन्न भयो त्यो कार्यक्रम गरिदिनु भयो मलाई सानेपा ज्ञानमाला भजन होइन दिपेन्द्र बजाचार्य भाइले मलाई प्रस्ताव गाएँ मैले
3: 3 घन्टा जति त भयो होला
4: होइन 3 त्यत्रो गरेन त्यत्रो टाइमसम्म गरेन 1.5 घन्टा जति गाएँ र नेपाली र नेपाल निर्गुण भजनहरू गाएँ अनि त्यति नै खेर मैले एउटा भैँचालोको गीत पनि गाएँ सबजना धेरैजना रुनु भएको थियो त्यो गीत गर्दाखेरि
3: क्यान्सरको पनि गीत गाउनु भयो नि
4: क्यान्सर गीत अहिले हामीले रेकर्ड गरेको छु क्यान्सर हस्पिटलको मैले भन्न खोजेको चाहिँ नि त्यसरी जुन त्यो गीतहरू होइन, मैले त्यो मेरो सोचाइ नै कस्तो भने सङ्गीततिरै गएँ कि, मेरो मेरो जीवनै सङ्गीत जस्तो लाग्छ मलाई, के त्यतातिर गयो।
3: सङ्गीत नै आफ एउटा मेडिसिन हो होइन, अब अहिले त प्रुभ नै भइसक्यो आज, सङ्गीतले धेरै चिज गर्न सक्छ र नयाँ जीवन फर्काउन पनि सक्दो रहेछ
4: सङ्गीत।
3: अब यो क्यान्सरको कुरा आइसकेपछि क्यान्सरकै गीत रेकर्ड भएको छ, त्यो दुई लाइन सुनाउनु मिल्छ भने त्यो अलिकति गाइदिनुहोस् न त।
4: अस्ति भर्खर यो हाम्रो हरिसिद्धि क्यान्सर हस्पिटलले एउटा गीत रेकर्डिङ गर्नुभएको छ, त्यसको लागि मलाई भन्नुभएको थियो।

0: स्वस्थ मेरो जीवन, पक्कै पनि स्वस्थ रहनुभयो भने मस्त रहन पाउनुहुन्छ, जीवनका सबै सुख भोग गर्न पाउनुहुनेछ। तसर्थ स्वस्थ रहौँ, मस्त रहौँ र यति भन्दै फेरि ब्रेकमा जान्छौँ। ब्रेक पछि फेरि आउँछौँ, सुन्दै गर्नुहोला भक्तपुर एफएम 105.4 मेगाहर्ज।
1: हेर न, आज पनि नयाँ लुगा,
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि, यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घन्टा आकस्मिक सेवा छन्।
6: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
5: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।

0: आदिपुर FM 105.4 मेगाहर्ट्ज।
1: द कपिल कसपाल शो।
2: द कपिल कसपाल शो। कार्यक्रम द कपिल कसपाल शो सुन्दै हेर्दै हुनुहुन्छ। हाम्रो कार्यक्रम प्रत्येक शनिबार दिनको ठिक 5-6 बजेसम्म आउने गर्दछ र पुनः प्रसारण आउने गर्दछ प्रत्येक मङ्गलबार दिनको ठिक 2-3 बजेसम्म। र आज प्राविधिक साथी हुनुहुन्छ राजेश दाई, र सुन्ने सम्पूर्ण दर्शक श्रोतालाई, हेर्ने दर्शक श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ लोकप्रिय वरिष्ठ गायिका सङ्गीता साक्य थापा ज्यू, र यो भदौ महिनाभरि उहाँसँग सम्बन्धित विभिन्न कुराहरू तपाईँले घन्टै पछि सुन्न हेर्न सक्नुहुनेछ। तसर्थ भक्तपुर FM सुन्दै गर्नुहोला। कार्यक्रममा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: अब क्यान्सरको एउटा कथा हामीले सुनायौँ, होइन? त्यो तपाईँको जीवनसँग जोडिएको कहिले नभुल्ने एउटा कथा हो त्यो। अब सङ्गीततिर नै लागौँ। 6 वर्षमा गीत रेकर्डिङ गर्नुभयो, बाल गीतबाट सुरु गर्नुभयो, निरन्तर 53 वर्ष सङ्गीतमा लागिराख्नु भएको छ, अझै 10-20 वर्ष गर्नुहुन्छ, हामीलाई त्यो विश्वास छ। के छ योजना दिदी? अब धेरै चिज त पाउनुभयो, भोग्नुभयो, माया नै पाउनुभयो, पिनाजु यति ज्ञानी हुनुहुन्छ, होइन, ह्यान्डसम पनि हुनुहुन्छ, अब के छ सपना दिदीको?
3: होइन, मेरो त त्यस्तो धेरै सपना बुनेर बस्दिनँ म, होइन, भोलि जे आउँछ त्यसलाई चाहिँ मैले अब गर्न सकौँ, होइन, जे काम आउँछ त्यसलाई मैले अब राम्रोसँग चाहिँ काम गर्दै जान सकौँ, होइन। र गीतहरूको विषयमा भन्नुपर्दाखेरि चाहिँ यही, अब पुरानो गीतहरू, अब हामी भन्छ पुरानै कलाकार परे, होइन, म भनेपछि पुरानै
2: गीतहरूलाई
3: पुरानै गीतहरूलाई चाहिँ नि अब पहिला त मैले बुवाको सङ्गीत मात्रै मैले श्रद्धाञ्जली स्वरूप बुवाको लागि मैले गीत निकालेँ, होइन, अब त्यस्तै गीतहरू चाहिँ नि अब जस्तो अब आजभोलि त हाम्रो पालोमा सुन्ने मात्रै थियो, होइन, अब आजभोलि हेर्ने पनि छ, त्यसलाई कसरी मिल्छ, अब जस्तो लिरिकल भिडियो बनाएर हुन्छ कि युट्युबतिर राखेर, होइन, त्यसरी चाहिँ नि अब जाँदै गर्दै जाने मेरो चाहिँ नि सोच छ।
2: युट्युब च्यानल तपाईँले खोल्नु भएको छ कि छैन?
3: खोलेको छु, तर धेरै गीतहरू राखेको चाहिँ छैन,
2: त्यसलाई अलिकति प्रमोसन गर्नुपर्ने आवश्यकता छ। सबैले उदित नारायणले खोलिरहेछन्, कुमार सानुले
3: खोलिरहेछन्, त्यस्तो त्यतातिर गएको छैन, अब
2: मैले सल्लाह दिएँ सबै सङ्गीत प्रेमीको तर्फबाट संयुक्त आवाज, होइन, अब तपाईँले विभिन्न सम्मान पाउनु भएको छ 2031-32 सालदेखि, यो हाम्रो बडा महाराज धीराज बडा महारानीको विभिन्न जन्मोत्सव लगायतको कार्यक्रमहरूमा, विभिन्न भव्य कार्यक्रमहरू थियो, त्यसमा सम्मानहरू पाउनु भएको छ, र थुप्रै राष्ट्रिय अवार्डहरू पाउनु भएको छ, र लगत्तै विन्ध्यवासिनीले पनि एउटा विशेष सम्मानले तपाईँलाई सम्मानित गरेको छ,
3: सङ्गीत
2: साधना सम्मान। कस्तो लाग्छ दिदी, यी विभिन्न सम्मान पाउँदाखेरि क्यान्सरसँग लड्नुभयो, त्यसपछि पारिवारिक जिम्मेवारी निभाउँदै आउनुभयो, सङ्गीतमा आफ्नै ठाउँ बनाइराख्नु भएको छ, यी यावत सफलता, अझ महिला भएर यति सफलता पाउनु, अब अहिले जहाँ पनि तपाईँलाई अतिथिको रूपमा, वक्ताको रूपमा सम्मान गर्नुहुन्छ भने त्यो भन्ने ठुलो उपलब्धि हो। यो विभिन्न सम्मान, अझ विशेष त सबैको मनमनमा बसेर जुन पाउनु भएको छ सम्मान, के भन्नुहुन्छ? म एकदम सफल भएँ, अब मैले जे गरेँ राम्रै गरेछु भन्ने लाग्छ, के लाग्छ दिदी, अझ कहाँ पुग्नु छ?
3: त्यो त मलाई कहिले पनि आएन, र म सबैलाई भन्न पनि चाहन्छु कमण्ड, होइन, हामी कहाँ कहिले पनि नहोस् त्यस्तो, जस्तो यो सबै मेरो चाहिँ अब योगदानको कदर हो, होइन, जस्तो मैले कुनै पनि आशा गरेर कुनै पनि फल पाउँछु भनेर गरेको कुरा भएन, यो मेरो फेरि त आत्माबाटै निस्केको चाहिँ नि मेरो इच्छा भयो, होइन, यो त्यसले गर्दाखेरि मेरो यो जुन अहिले सबै पाइरहेको छु, सबैले माया गरेर मलाई बोलाइराख्नु भएको छ, सम्झना नै ठुलो हो मेरो लागि। म घरैमा बसिरहेको हुन्छु, मलाई खबर आउँछ, मलाई निम्तो आउँछ, त्यो नै हो मेरो लागि सम्मान। के म सम्मान के भन्छु, जुनै सबै सम्मान मैले कुनै यस्तो आफ्नो सोर्स फोर्स यस्तो पनि छ नि, त्यस्तोतिर मलाई थाहै
2: स्वभावै छैन,
3: छैन त्यो।
2: मैले तपाईँलाई यही कार्यक्रममा बोलाउनलाई 1 वर्ष भयो
3: भने
2: दिदी भन्छु, तपाईँ कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ,
3: तर मलाई अस्तिको सालमा त 1 वर्षमै भनौँ न, मलाई त्यो खोकी लागिरहने नछोड्ने त्यस्तो भएको थियो कि, अनि त्यो भएर पनि मैले भाइलाई चाहिँ पुरा टाइम दिन सकेँ, तर यो वास्तविक भन्ने कुरा मन सफा गरेर भन्नु एकदम टाढा लाग्यो कि मलाई,
2: काठमाडौँ त गइरहेको हुन्छ, भक्तपुरको मान्छे त काठमाडौँ गइरहेको हुन्छ, हामी त पन्ध्र मिनटमा बाह्र पन्ध्र मिनटमा पुग्छ, हामीलाई त नजिक लाग्छ, फेरि उताबाट यता आउँदा चाहिँ अलिक टाढा हो कि भने जस्तो फिल हुने होला।
3: जुन त्यो सम्मान भन्नुभयो तपाईँले होइन, जस्तो अब मैले भने नि यो सम्मान सबै माया मेरो योगदानको कदर गरिदिएर होइन मलाई अग्रजहरूको होइन अग्रज स्रष्टाहरूको आशीर्वाद पाइरहेको छु अनि आफूभन्दा सानहरूको माया पाइरहेको छु।
2: सङ्गीतमा सङ्गीतको प्याटर्नहरू पहिला सिटिङ हुन्थ्यो, एउटा टिम हुन्थ्यो, मजा हुन्थ्यो, भावना जोडिन्थ्यो, मन जोडिन्थ्यो टिममा काम गर्दाखेरि। अब अहिले तपाईँले भन्नुभएको छ कति इन्टरभ्यूहरूमा, अब गयो रेकर्ड गर्यो, गीतकारले सङ्गीतकारलाई भेट्या हुँदैन, गायकले गीतकारलाई भेट्या हुँदैन, त्यो भावनात्मक एकता छैन भन्नुभएको छ, वास्तवमा त्यो देखिन्छ पनि। र अहिलेको कलाकार र त्यो बेलाका कलाकार तुलनात्मक रूपमा, गीत सङ्गीतको तुलनात्मक रूपमा समीक्षा गर्दाखेरि के कस्तो लाग्छ दिदी तपाईँ?
3: म त तुलना गर्नै मिल्दैन जस्तो लाग्छ, किनभने उहाँहरूले त त्यो देख्नु पाउनु भएको छैन नि त त्यस्तो, त्यो त हाम्रो सोचाइ नै छैन। जस्तो अब आज भोलिको ट्र्याक सिस्टम छ, यस्तो छ भन्दा लाई त कहिले यस्तो आउँछ भनेर थाहा पनि छैन। लाइभ रेकर्डिङ हुन्छ, जुन त्यो वातावरण हुन्छ नि त्यो वातावरणमा धेरै रेकर्ड गरेको भएर मलाई चाहिँ त्यो सङ्गीतमा जुन सङ्गीतमा ढुन भएका कलाकारहरू सबैजना एकै ठाउँमा बसेर गाउँदाको त्यो जस्तो मजा, त्यति आनन्द, त्यति बेला चाहिँ हामीले यति मेहनत गर्थ्यौँ भन्ने कुरा अहिलेकोहरूसँग तुलना चाहिँ नगरौँ, किनकि उहाँहरूको आफ्नै छ होइन।
2: अहिले कस्तो हुन्छ भने एउटा गीत गाउनु थियो, तपाईँ आउनुहुन्छ भने कति पैसा दिनुहुन्छ? 20, 25, 10 ल, अनि गयो, पैसा लियो, रेकर्ड गऱ्यो, पैसा लिइसक्यो, भावना पनि छैन, सम्बन्ध पनि छैन, खालि व्यावसायिकता मात्रै भयो, त्यस्तो देखियो।
3: त्यो पनि छ हजुर, तर हामीले चाहिँ त्यो कहिले पनि सोचेनौँ कि हामीले पैसा लिनु भनेको जान्दै जानेन,
2: त्यही त।
3: तर अहिले सिकायो, सबैले लिनु थालेपछि आफूले लिनु पर्यो,
2: तपाईँलाई लिउ लिउ लागिरहेछ पैसा अहिले।
3: अहिले त लिनुभन्दा पनि सोध्छ सोध्नुहुन्छ उहाँहरूले, कस्तो पनि सबैले लिने, उहाँले नलिने भन्दा उहाँहरूको मन पनि त मान्दैन होला, उहाँहरूले सोध्नुहुन्छ अनि म चाहिँ मैले त सोधे पनि छु कति लिउँ उहाँ भनेर, थाहा पनि दिँदैन एउटा मिल्ने साथीलाई, ए यति लिनुपर्छ भनेपछि अनि त्यस्तो। अनि हाम्रो पालामा त त्यस्तो छैन होइन, गाई गीत गाएपछि जस्तो मायाले दिनुभयो भने कतै गाउँदाखेरि हामीलाई सम्मान स्वरूप दिनुभयो भने त्यो हामी हात थापेर लिन्छौँ,
2: त्यो त भावनाका कुरा भयो, ठिक छ। गीतको प्याटर्नहरूमा चाहिँ कस्तो चेन्ज आएको छ त?
3: चेन्ज त निकै चेन्ज छ,
2: जस्तै के तपाईँले बुझाइमा के कस्तो खालको परिवर्तन, त्यो बेला रेकर्डिङ गर्दा लाइभ हुन्थ्यो त्यो आफ्नो ठाउँमा छ, अहिले ट्र्याक हुन्छ, विभिन्न खालको सुविधा हुन्छ, एआईले समेत गीत बनाउन थालिसक्यो, अनि के फरक पाइराख्नु भएको छ?
3: फरक त यस्तो यस्तो के अब समय र भनौँ न परिस्थिति, समयले नै अब त्यो नयाँ गीतहरू मागेको छ, नयाँ नयाँ सङ्गीतहरू मागेको छ, त्यो आउँदैछ होइन। अब नयाँ किसिमको सिकाइमा पनि भर छ, स्कुलहरूमा पनि सिकाउँछन् होइन, त्यसले गर्दाखेरि नयाँपन धेरै नै आएको छ। तर एउटै हो सङ्गीत, त एउटै हो, सारेगामा पदनिसा, सातवटै सुरको सङ्गीत त होइन, तर हाम्रो पालोमाको गीत चाहिँ नि जुन भने नि जुन गीत रेकर्डिङ गर्यो लाइभ गरेर पनि त्यो यस्तो राम्रो राम्रो गीत र अहिलेसम्म पनि बजाउँदाखेरि आज भोलिको रेकर्डिङ माथ गर्ने खालको गीतहरू छ नि त, धेरै छ होइन, त धेरै फरक छ।
2: नेपाली सङ्गीत व्यावसायिक भएन भन्ने कुनै पनि प्रश्न, यो प्रश्न पनि एकदमै जायज रूपमा उठिराखेका हुन्छ होइन, कलाकारले सधैँ शोषणमा पर्नुपर्ने, व्यावसायिक भएन कलाकार अन्तिम समयमा बित्दाखेरि अथवा बिरामी पर्दाखेरि पैसा हुने कलाकारहरू त ल आफ्नो ठाउँमा उपचार गर्नुहुन्छ, पैसा नहुने कलाकारहरू थुप्रै कलाकार छन् होइन, जसले मृत्युवरण गर्दाखेरि यताबाट उता उताबाट उता खान नपाएर उपचार नपाएर मर्नु परेको अवस्था पनि छ, त्यस्तो चिजहरू कसरी समाधान गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
3: यो त अब कसरी भनौँ भने सरकारले पनि एउटा कलाकार छ नि, जस्तो हामीलाई चाहिँ नि अब सरकारी मान्यताबाट चाहिँ हामीलाई रेडियो नेपालबाट वरिष्ठ प्रतिष्ठित होइन
2: गायिका
3: भनेर लिनुहुन्छ नि, तर त्यसको चाहिँ के हो त सुविधा के छ त?
2: सुविधा के छ त? प्रमाणपत्रले त मात्र त हुँदैन,
3: प्रमाणपत्रले कहाँ, त्यो कार्ड मात्रै देखाउँदाखेरि त अब बसमा त पैसा लिन्छ भने अब कार्ड, त्यस कारण त्यसको चाहिँ मान्यता मूल्याङ्कन चाहिँ सरकारले राख्नुपर्छ
2: होइन।
3: तर मैले भने नि एउटा मान्यता सरकारी मान्यताबाट नै सम्मान भएर चाहिँ एउटा चाहिँ मान्यता प्राप्त भएको कलाकारलाई सरकारले पनि एउटा केही बन्दोबस्त चाहिँ गर्नुपर्छ। तर व्यवसाय भएन पनि कसरी भनौँ भने त्यहीबाट पनि मान्छेले कति ठाउँमा पुगेछ, हाम्रो पालोको कलाकारहरूले चाहिँ नि नजानेर होइन भन्न नसकेर पछि परेको जस्तो लाग्यो कि मलाई.
2: म आफै पनि गीत गाउने भएको हिसाबले, कलाकारै भएको हिसाबले मलाई के लाग्छ भने, कहिले काहीँ प्रश्न पनि गर्छु म, त्यो बेलाका कलाकार हो जसले 20 साल स्वर्णिम युग हुन्छ नि नेपाली सङ्गीतको, त्यो बेलामा यो व्यवसायिकताको सोच किन नराख्या, जुन अहिले आन्दोलन गर्न परिरहेको छ, रोयल्टीका कुराहरू, पारिश्रमिकका कुराहरू, अथवा विभिन्न यो क्षेत्रका कुराहरूको जुन आवाज उठाउनु परिरहेको छ अहिलेका कलाकारहरूले, त्यो बेलामा सुरु गरे भए त्यो बेलामा व्यवस्थित भइसक्थ्यो, अहिलेका कलाकारहरूले सुख पाउँथे, अथवा अहिले आवाज यसरी झडा गरेर बोलिराख्नु पर्ने अवस्था आउँदैन थियो भन्ने मलाई पनि लाग्छ. तपाईँलाई के लाग्छ, किनभने तपाईँले 53 वर्ष बिताइसक्नु भएको छ.
3: मलाई त एकदम मन दुख्छ, चित्त पनि दुख्छ एकदम. हाम्रो कलाकारको लागि बोलिदिने मान्छेहरू कोही पनि छैन, मलाई त आँखामा आँसु आउँछ.
2: त्यस्तो हुन्छ
3: म एकदम, मलाई त्यो एकदम भावनात्मक रूपमा भनौँ के भनौँ, म एकदम डुबेको हुन्छु होइन. तर कलाकारको लागि बोलिदिने चाहिँ नि खै कोही आएन, कोही किन नआएको होइन.
2: फेरि ती संस्था, विभिन्न संस्थामा नेतृत्व गर्ने मान्छेहरू पनि फेरि कलाकारै हुन्. फेरि
3: म त्यही त भन्दैछु नि, कलाकारको लागि किन नजन्मेको, कलाकारको लागि एकदम निस्वार्थसँग, भावनासँग, ल यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ, ल यस्तो हुनुपर्छ भने किन नआएको. संस्था त धेरैले खोल्या छ, संस्थाको सम्मान गर्छु भनेर पुरा संस्था त खोलेको छ, तर कसले पाउने त त्यो, त्यसको कसले त मूल्याङ्कन राख्ने त. त्यो चाहिँ नि एउटा यस्तो मान्छे चाहिँ नि जन्मिदियो जस्तो लाग्छ कि मलाई, कस्तो नि एउटा
2: क्षेत्रलाई
3: सबैलाई समेटेर ल यसो गर्नुपर्छ, यो गरिदियोस् भनेर एउटा नियमै बनाइदियो भने त कलाकार कहिले पनि भोकै पनि मर्नु पर्दैन, पार्टीवास पनि हुनु पर्दैन जस्तो लाग्छ.
2: कलाकारका यी सृजनाहरू बेचेर नै उसले देशैले पनि ठुलो आम्दानी गर्न सक्छ क्या, आम्दानी गरिराखेकै छ. तर कलाकार कता कता जता पनि लुटिएका छन्, छटपटाएका छन्, व्यवस्थित गर्न सकेका छैन.
3: पाउनेले पाए पनि राखेको छ, लिन जानेले लिन पनि लिए पनि राखेको छ होइन, जसले बोल्यो उसलाई मात्र पाइरहेको छ. यो त्यही मैले यस्तोको लागि चाहिँ नि, एउटा कलाकारको लागि चाहिँ कोही जन्मिदिए हुन्थ्यो, म त भगवान्सँग त्यही प्रार्थना छ. सरस्वती माताले यतिको शिक्षा दिनुभएछ होइन, यतिको ज्ञान दिनुभएछ, तर एउटा मान्छे पनि एउटा मान्छे बनेर चाहिँ भगवान्को रूपमा आइदिनु होला भन्छु म त. भगवान
2: सङ्गीत क्षेत्रको उद्धार गर्ने एकजना भगवान रूपी मान्छे जन्मिएर सबै समाधान गरिदियोस् र यो अव्यवस्थालाई हटाइदियोस्, सङ्गीत क्षेत्रलाई पनि व्यावसायिक बनाइदियोस्. बरु ठिक छ, कर लिन्ठामा, कर एउटा दायरामा कलाकारले पनि बाँधौला.
3: त्यो त तपाईँको मैले भनिहालेँ नि, एउटा मान्छे पठाइदिएछ, उहाँले त सिस्टम त बनाइहाल्छ नि, बनाओस् के बनाइदियोस्, ए फलाना कलाकार यति यति यति यस्तो यति यति भन्ने एउटा पुरा चाहिँ राखिदियो भने चाहिँ होइन, भित्रबाट दिने मायाले दिने कुरा दियोस् न होइन, तर देख्नेमा एउटा चाहे भने त.
2: अनि कलाकारले पनि स्वामित्व लिदियोस्,
3: कलाकार बिराम हुँदा के गर्ने त भन्ने कुरा एउटा होस् होइन, त्यस्तो हुन्छ नि. तपाईँले कस्तो मलाई त्यो भित्र मन छु नि चाहिँ क्वेसन गर्नुभयो नि, म झन्डै म त भावुक भनेको थिएँ.
2: होइन
3: कस्तो, हामी त कस्तो भने कस्तो देखेँ भने नि,
2: कहिले काहीँ मलाई म त्यो भावनामा डुब्छु, अनि कतै अब परिवारमा पनि त समस्या हुन्छ नि, गीत रेकर्ड गर्यो खर्च, हिँड्यो खर्च, बनायो खर्च.
3: म आफै परेको भएर नि, म आफै दुःखमा हुर्केको भएर मैले भनेको, किनभने 15 वर्ष छँदाखेरि बुवा बित्नु भयो होइन, बुवाको 1 वर्ष मात्र बाँकी थियो पुरा पेन्सन पाक्नलाई होइन, तर 1 वर्षको कमीले गर्दाखेरि हाफ मात्रै पेन्सन थियो. त्यो त किन त्यस्तो गरेको जस्तो लाग्छ होइन, तर त्यो पेन्सनले त बाँच्यौँ हामी होइन. तर म 15 वर्षको मात्रै थिएँ, घरमा साना भाइ बहिनीहरू थियो, दिदीको बिहा भइसकेको थियो, तिनजना भाइ बहिनीलाई पालेर कति गाह्रो भयो होला मलाई. बुवा बित्दाखेरि अब केही त थिएन, सञ्चय कोषमा पैसा थिएन. मैले भन्न खोजेको, एउटा घर भएर हामी त घरबार थियो होइन, एउटा बन्दोबस्त राम्रो थियो, त्यो भएर मात्र त हामी बाँच्यौँ, न त मेरो बुवा पनि त पार्टीमै बास हुन्थ्यो के थाहा.
2: सङ्गीत क्षेत्रमा लागेर त्यत्रो योगदान गरेको व्यक्तिको त्यति चिजलाई अवमूल्यन गरे जस्तो गर्छ.
3: उस्ताद भैरबहादुर थापा भन्नुहुन्छ, तारादेवी जस्तो मान्छेलाई चाहिँ नि एउटा गीत सिकाएर त्यहाँसम्म पुऱ्याउनु भयो, नेपालको तारा बनाइदिनु भयो होइन. तर उहाँहरू बित्दाखेरि चाहिँ भनौँ न, एउटा दुःख हामीलाई कसैले सहयोग भनेको कतैबाट नै आएन कि.
2: त्यो प्रश्न पहिल्यैदेखि पनि रहेको थियो, अहिले पनि रहिरहेको छ, कहिले समाधान हुने हो त्यो थाहा छैन. अघि भने जस्तै एउटा भगवान रूपी मानव आएर सङ्गीत क्षेत्रका ती सबै हामी सबैजना प्रार्थना गरौँ र हामी ब्रेकमा जान्छौँ. ब्रेक पछि फेरि आउँछौँ अन्तिम सेगमेन्ट लिएर कार्यक्रम द कपिल कस्पाल शोमा हुनुहुन्छ तपाईँहरू.

0: चन्द्रा एन्ड स्वीट्स, अ भेजिटेरियन फास्ट फुड। यहाँ विवाह, व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रा एन्ड स्वीट्स, इतासे भक्तपुर, फोन नम्बर 6610050।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: Kapil Kaspal Show. कार्यक्रम द कपिल कस्पाल शो सुन्दै हेर्दै हुनुहुन्छ तपाईँहरू, म कपिल कस्पाल र हामीसँग हुनुहुन्छ लोकप्रिय वरिष्ठ गायिका सङ्गीता साक्य थापा ज्यू। र यो भदौ महिनाभरि हामीसँग रहनुहुनेछ, उहाँसँग सम्बन्धित विभिन्न गीत सङ्गीत कुराहरू हामी बेला बेलामा दिने गर्दछौँ। फेरि पनि स्वागत छ कार्यक्रममा।
1: धन्यवाद
0: दिदी, यति भावुक हुनुभयो होइन, अब म पनि भावुक भएँ। सङ्गीत क्षेत्रमा लागेको सङ्गीतको सङ्गीतप्रतिको समर्पण प्रेमको यो उदाहरण एउटा प्रमाण पनि हो। सङ्गीत यस्तै कुराहरू अथवा सङ्गीत क्षेत्रमा लागेका योगदानका सम्झनाहरूले तपाईँ रुनु भएको छ कहिले, आँसु आएको छ
1: कति आउँछ कति? अहिले भर्खर पनि आउनु लाग्थ्यो,
0: झन्डै रुन लाग्नु भएको,
1: अहिले कुरा नफेर्नु भए।
0: कुन घटना छ त्यो, त्यस्तो घटना
1: होइन, घटना चाहिँ हुँदैन, घटना होइन कि
0: परिस्थितिले त्यो भावनामा खेल्छ, अनि
1: घटना होइन कि सम्झिँदाखेरि, जहिले पनि सङ्गीतको विषयमा सम्झिँदाखेरि आफ्नो बुवाहरूले गर्नुभएको योगदान अनि अग्रश्रष्टाहरूले गरेर जानुभएको योगदान, उहाँहरू बित्दाखेरिको दिनहरू सम्झा अवस्था सुन्दाखेरि त मुटु नै फुटास्तो हुन्छ,
0: तालमेल मिलेको छैन, कता कता केही मिलेको छैन।
1: एनी टाइम पनि मलाई चाहिँ यस्तो सम्झ्यो भने चाहिँ आँखामा आँसाउँछ, त्यो यही भन्ने चाहिँ छैन।
0: कार्यक्रममा अब यो अन्तिम अन्तिममा छौँ, कुरा गऱ्यो भने त कति छ तपाईँसँग होइन,
1: म एक घन्टाले पुग्दैन,
0: पुग्दैन एक घन्टाले पुग्दैन नबोल्ने, तर बोलिसकेपछि यति आउँछ कुरा दिदीबाट। अब त्यो धेरै कुराहरू निकाल्नु पनि बाँकी छ, अरू सेगमेन्टमा हामी अरू इन्टरभ्यूमा पक्कै निकाल्छौँ। अब अहिलेलाई चाहिँ कार्यक्रममा एउटा सेगमेन्ट पनि छ, लास्टमा हामी ऱ्यापिड फायर जस्तो भन्छौँ होइन, त्यसमा एउटा प्रश्न सोध्छु, तपाईँले जवाब दिनुपर्छ, तयार हुनुहुन्छ नि?
1: अब
0: तपाईँ गायिका हुनुहुन्छ होइन, तपाईँलाई मनपर्ने गायिकाको, आफैलाई मनपर्ने गायिका चाहिँ को?
1: मलाई मनपर्ने गायिका लता मङ्गेशकर।
0: मनपर्ने गायक?
1: गायक मलाई मेरै बुवा।
0: सङ्गीतकार?
1: सङ्गीतकार पनि बुवा नै।
0: गीतकार? गीतमा एरेन्ज, टेक्निकल पार्टको पनि एउटा मुख्य भूमिका हुन्छ, एरेन्जमेन्ट कसको मनपर्छ त एरेन्जर?
1: अब खुदजनाको नाम लिने, मैले मेरो क्यान्सर गीतमा चाहिँ हाम्रो जीवित भाइले यस्तो राम्रो गरिदिनु भएको छ, दिपक जङ्गम सरकोमा किरण कण्डेल भाइले यस्तो राम्रो गरिदिनु भएको छ, धेरै सुबहादुर सर धेरैजना हुनुहुन्छ कि, सबैको नाम लिने, एकजनाको नाम लिने चाहिँ गाह्रो छ,
0: यो चाहिँ भएन, यो कुनै पनि आन्सर आएन,
1: यो चाहिँ नि मलाई भएन, मलाई त बाधै हुने भयो नि त यो सबै।
0: अब गीत सङ्गीत भनेपछि भिडियोको पनि कुरा आउँछ, चलचित्रको कुरा आउँछ, म्युजिक भिडियोको कुरा आउँछ, तपाईँलाई मनपर्ने नायकको एकजना भनिदिनुहोस् न। अब तपाईँले युवा अवस्थामा अथवा यङ हुँदाखेरि ओहो कस्तो राम्रो आकर्षण हुन्छ नि त्यो बेलामा त,
1: हिन्दीको लिउँ भने अब कुमार गौरव भन्यो भने आफ्नो श्रीमानले कुमार गौरव भन्थ्यो सबै बेला।
0: एकदमै राम्रो चोइस, त्यो बेलामा सलमान खानले पनि कुमार गौरव
1: राजेश खन्ना मनपर्छ मलाई
0: यस्तो भन्थ्यो,
1: राजेश खन्ना
0: मनपर्ने नायिका,
1: नायिका चाहिँ मलाई माला सिन्हा।
0: आफ्नो भिडियोमा यसलाई चाहिँ खेलाउँछु भन्ने कसैलाई लागेको कोही मोडल अथवा हिरो हिरोइन कोही छ?
1: छैन, मैले भिडियो बनाउनु पर्ने बल्ल बल्ल त अब भन्नु न सुरु भइरहेछ होइन, होइन आफैले गरेर आफैले खर्च गरेर गर्नुपर्ने चाहिँ अवस्था आउनु लागिरहेछ है, तर अहिलेसम्म परेको छैन। सबैले
0: कसलाई खेलाउनुहुन्छ त्यस्तो भयो भने, कसलाई खेलाउने भने दिमागमा चाहिँ को खेलिया छ?
1: खै मेरै श्रीमानले खेलिदिनु भएको हुन्थ्यो।
0: अनि तपाईँलाई घुम्न पनि मनपर्छ, 20 भन्दा बढी देशमा घुम्नु पनि भएको छ, तपाईँलाई मन परेको ठाउँ कहाँ, देश विदेश अथवा नेपालमै पनि मन परेको ठाउँ कहाँ?
1: मन परेको ठाउँ त हाम्रो नेपालमा धेरै ठाउँ छ होइन,
0: जस्तै एक ठाउँ
1: पोखरा।
0: पहिरन के मनपर्छ दिदीलाई? तपाईँलाई चिटिक्क सुहाउँछ भने कुर्ता लाएन सुहाएकै हुन्छ, साडी लाउँदैन राम्रो देखिनुहुन्छ, के मनपर्छ?
1: साडी नै मनपर्छ,
0: साडी नै मनपर्छ। किचनतिर कति बस्नुहुन्छ तपाईँ?
1: खाना पकाउने टाइममा
0: खाना प्रायः तपाईँले बनाउनुहुन्छ?
1: म बनाउँछु,
0: एकदमै मिठो बनाउने। अब भिनाजुले लगायत अरू पाहुनाहरूले चाहिँ ल यो तपाईँले बनाएको यो मिठो हुन्छ, यो चाहिँ बनाउनु भनेर भनिराख्ने, त्यो एकदम मिठो पकाउने के हो तपाईँले?
1: त्यति बेला चाहिँ म श्रीमानलाई भन्छु पकाइदिनु न भनेर,
0: उहाँले पकाउनुहुन्छ,
1: एकदम मिठो बनाउनुहुन्छ।
0: ए हो, अब एकचोटि हामी सबै रेडियोको टिमले एकचोटि खानु पर्ने अवस्था आयो त्यसमा।
1: हजुर आयो
0: हजुर। अनि जीवनको यो यात्रासम्म आइपुग्दाखेरि धेरै आरोह अवरोह आइपुग्यो तपाईँको जीवनमा, क्यान्सरसँग लड्नुभयो, गीत सङ्गीतका यत्रा यात्रा छन्, आर्थिक अवस्था त्यो सबैसँग लड्नुभयो, यहाँ आउनु भएको छ, जीवन सफल छ तपाईँको, तर यो अनुभवले जीवन के हो जस्तो लाग्छ? जीवन के हो अथवा वाट इज लाइफ भनेर सोध्यो भने तपाईँको एन्सर के हुन्छ?
1: सङ्घर्ष,
0: जीवन सङ्घर्ष हो पक्कै पनि। माया चाहिँ के हो त?
1: माया चाहिँ नि बाँच्नुको, जीवन बाँच्नुको लागि
0: एउटा
1: चाहिने
0: आशा, सम्भावना,

0: चाहिने महत्त्वपूर्ण कुरा।
1: जीवनको यो यात्रासम्म आइपुग्दाखेरि धेरै मान्छेहरूले प्रेरणा दिएको होला तपाईँलाई, तपाईँको जीवन नै प्रभावित गरेको आइडल हुन्छ नि पर्सनालिटी अथवा आइडियोलोजी अथवा विचार कोबाट प्रभावित छ तपाईँको जीवन?
0: अब
1: बुवा आमा जो पनि हुनसक्छ, अब कुनै विचारक अथवा ठुला स्रष्टा कलाकार हुनसक्छ, एकजना को कसको जीवनबाट प्रभावित हुनुहुन्छ तपाईँ?
0: बुवा आमाबाटै हो, बुवा आमा नै भन्छु म त।
1: अब थुप्रै बयान गर्नुभएको छ बुवाको, त तपाईँले बखानै गर्नुभयो अघि सुरुमा, बुवा आमालाई सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ?
0: उहाँहरू त अब भगवान हुनुहुन्छ, मलाई जन्म दिनुभयो धरतीमा, त्यो पनि फेरि मलाई यस्तो सङ्गीतको होइन माहौलमा मलाई हुर्काउनु भयो र आजसम्म साथ दिनुभयो। कहिले पनि मलाई चाहिँ नि पछाडि फर्केर हेर्नु परेन। बुवा बितेपछि पहिला बुवा भयो होइन, बुवा बित्नुपछि मेरो आमाले धेरै साथ दिनुभयो मलाई, जहाँ पनि मैले आमालाई लिएर जान्थेँ, त्यसपछि अनि परिवार।
1: कार्यक्रमको अन्तिममा छौँ हामी, अन्तिममा सम्पूर्ण दर्शक श्रोतालाई के भन्नुहुन्छ र हामी विशेष त भक्तपुर एफएम भक्तपुरका श्रोता जो तपाईँलाई एकदम माया गर्नुहुन्छ, त्यो नेपाल भाषाको गीत मार्फत होस् अथवा चलचित्रको गीत मार्फत होस् अथवा ती हामीले लगभग 50 वर्ष अगाडि सुनेका गीतहरू, म्याउ म्याउ बिरालो, पुतली हे पुतली लगायतका गीत मार्फत होस्, भक्तपुरका दर्शक श्रोताले धेरै माया गर्नुहुन्छ र देश विदेशका सम्पूर्ण दर्शक श्रोतालाई के भन्नुहुन्छ?
0: म सबैलाई, भक्तपुरका सम्पूर्ण श्रोताहरूलाई मैले धेरै धेरै होइन मलाई माया गर्नुभएको छ त्यसको लागि धन्यवाद। र भक्तपुरसँग मेरो नाता बच्चादेखिको जोडिएको छ, कसरी भने
1: त्यो पनि पोल खोलिदिनुहोस्।
0: पोल खोल्नु पर्छ किनभने भक्तपुरमा मैले धेरै बिताएको छु, सूर्यजीवी नायकमा हाम्रो बस्नेत खलक भनेपछि त्यहाँ पुरा सबैलाई थाहा छ, भक्तपुरसम्म यहाँ सबै उहाँले नै हुनुहुन्छ है। अनि उहाँको घरमा चाहिँ बुवाले, बुवासँग उहाँको नाता छ होइन, नाता छ। अनि त्यसपछि हामी चाहिँ कस्तो नि छुट्टीमा अब बिदा हुन्छ नि स्कुलको मि 50 छुट्टी भनेपछि हामी 15 दिन 20 दिन 1 महिना चाहिँ नि आउँदाखेरि कहीँ बिताउँदा हामी सूर्यजी नायकमा बिताउँथे,
1: 15-20 दिनै बस्नुहुन्थ्यो,
0: बस्ने पुरै बस्ने दाईको घरमै बस्ने। अनि त्यसपछि उहाँबाट उहाँ आउनु भएर होइन यहाँ बसेर अनि भक्तपुरको यहाँको यहाँ बुवालाई सबैले चिन्नुहुन्छ, यहाँ भैरबहादुर थापा भनेपछि सबैले नाम चिन्नुहुन्छ, यहाँ धेरैले गीत सिकाउनुहुन्छ। अनि यहाँतिर त्यो भक्तपुरबाट सिधा त्यो सूर्यनारायण सिधाबाट आउने बित्तिकै यहाँ पार्टी पनि छ नि एउटा, त्यहाँ भजन गर्नुहुन्छ नि, त्यहाँ धेरै भजन गाउनु भएको छ, त्यो भजन यहाँ अहिले हाम्रो भाइ बहिनीहरू पनि गाएर हुन्छ कि यहाँ कहिले कार्यक्रम हुँदाखेरि। भक्तपुरसँग चाहिँ नाता छ, बच्चादेखि आएर गाउँथ्यौँ हामी यहाँ, टाइम टाइममा गाउनु ल्याउनुहुन्थ्यो।
1: धेरै धेरै धन्यवाद। यो नाता सम्बन्ध भक्तपुरसँगको र सङ्गीतसँगको निरन्तर अगाडि बढिरहोस् र तपाईँको सुस्वास्थ्य लाभको कामना गर्दछौँ। अझै स्वस्थ रहनुहोला, अझै त्यो गलाले मिठा मिठा नेपाली सङ्गीत क्षेत्रमा गीतहरू दिँदै जानुहोला, भव्य सफलताको शुभकामना हामी व्यक्त गर्दछौँ। कार्यक्रम द कपिल कस्पाल शोबाट बिदा हुनुपर्ने समय आइसकेको छ। कार्यक्रममा प्राविधिक साथ रहेको थियो राज दाईको, राज दाईलाई धन्यवाद दिन चाहन्छु र सुन्ने हेर्ने सम्पूर्ण दर्शक श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु र अर्को हप्ता यस्तै चर्चित व्यक्तित्वको साथमा आउने बाचासहित यो भाद्र महिनाभरि हामीसँग रहनुहुनेछ लोकप्रिय गायिका सङ्गीता शाक्य थापाज्यू र उहाँसँग सम्बन्धित विभिन्न गीतहरू, उहाँको बारेमा जानकारी हामी निरन्तर दिनेछौँ भन्दै हामी सबैजना बिदा हुन चाहन्छौँ। अर्को हप्ता भेट्ने बाचासहित नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 3 बज्यो।
3: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज कोही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
4: क्यान्सर या फुक्को उपचार विराटनगरै उपलब्ध दु। दक्षिण कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सपुल्याप 97 61 00 25 30।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है दिनाजु?
2: दर्शन दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अबु यत्रो भइसक्यो है?
0: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि?
1: ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6013165।
4: रंग बहार रंग बहार,
5: बर्जर संगै उपहार है उपहार, बम्परमा यामाहा रेजियर,
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घन्टा आकस्मिक सेवा छन्।
6: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर, फोन 6612695 र 6612705।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
8: FM 105.4 MHz।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौन जन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।

0: चन्द्रा एन्ड स्वीट्स, अ भेजिटेरियन फास्ट फुड। यहाँ विवाह, व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रा एन्ड स्वीट्स, इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
1: बर्जर पेंट्स।
3: FM 105.4 MHz।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठिक 4 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट
2: क्यान्सर या फुक्को उपचार विराटनगरे उपलब्ध दु दक्षिण कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति स्वपुल्याप 97 61 00 25 30

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: ओहो रुजी, तिमी पनि डिएन टेनर्समा? अम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अबु यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर यहाँ किन नि? ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6613165।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
5: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि 1 महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने, यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
1: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
5: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
1: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स, फिस्तुला, फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
5: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे, मेरो त समस्या चेट भइसक्यो, होइन त नानु?
4: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97-61-80-63-28 र 01-59-15-875।
6: रङ बहार, रङ बहार।
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी। उपलब्ध विशेषज्ञ सेवाहरू: दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रो इन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: हेर न, आज पनि नयाँ लुगा।
4: तलब त निकै बढे जस्तो छ।
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 5 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761005530।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाइ, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
2: हेर न, आज पनि नयाँ लुगा।
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्सले।

धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 6 बज्यो।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज कोही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: के तपाईँ व्यस्तताका कारण हप्ताको अन्य दिन अस्पताल जान पाउनु भएको छैन?
1: चिन्ता नलिनुहोस्, अब भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा उपलब्ध छ विस्तारित स्वास्थ्य सेवा,
0: जहाँ प्रत्येक शनिबार बिहान 11 देखि दिउँसो 1 बजेसम्म अनुभवी कन्सल्टेन्ट डाक्टरहरूद्वारा विशेष सेवा उपलब्ध छ।
1: नवजात शिशु तथा बाल रोग र प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार,
0: समयमै स्वास्थ्य जाँच गराउँ, स्वस्थ रहौं। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर। फोन नवजात शिशु तथा बाल रोग 9851157020, प्रसूति तथा स्त्री रोग 9801147152।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: क्यान्सर या फुक्क उपचार विराटनगरे उपलब्ध दु दकुङ कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति स्वपुल एप 9761002530।
4: भक्तपुर FM 105.4 MHz।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घन्टा आकस्मिक सेवा छन्।
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
1: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
6: FM 105.4 MHz।

कभी हमने नहीं

0: अच्छा कौन है।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: सनराइज स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईहरुको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
2: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
1: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
2: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल
1: काका पनि हँसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
2: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे, मेरो त
3: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01 59715875।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: क्यान्सर या फुक्को उपचार विराटनगरे उपलब्ध दु दक्षिण कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सपुल एप 97 61 00 25 30।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।

जजलाई पाल नमस्कार जिउली हाली मफुमा म त्यति गाउन नसक्ने तपाईँहरूको अगाडि जहिले पनि जबरजस्ती आउने योगेश्वर माथि अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: ओहो रुजी तिमी पनि डिएल टेलर्समा
3: आम्मै मन्जु तिमी पो कस्तो अचम्म 5 वर्षपछि बल्ल आज भेट भयो दर्शन है दिनाजु
4: दर्शन दर्शन
3: अनि ऊ चाहिँ को नि
4: यो हाम्रो छोरा यमन
3: ऊ यत्रो भइसक्यो है
2: भइसक्यो नि यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि अनि के छ तिम्रो हाल खबर यहाँ किन नि
3: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि
5: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू सुट तथा कोट विभिन्न कम्पनीका सर्टहरू विभिन्न साइजका पाइन्टहरू स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू अब दौरा सुरुवाल पनि सिलाइन्छ साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ
4: त्यही भएर त हामी सबैको पहिलो रोजाइ डिएन टेलर्स
5: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि फोन नम्बर 13165
6: हेर न आज पनि नयाँ लुगा
7: तलब त निकै बढे जस्तो छ
8: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
5: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
9: आदरणीय श्रोताहरू म तुलसी घिमिरेको हार्दिक नमस्कार तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
1: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रो इन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 8 बज्यो।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सर

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
1: भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा खुसीको खबर, सिद्धि मेमोरियल अस्पतालमा मुटु रोग सेवा सुरु भएको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आनन्द जीसीबाट परामर्श लिनका लागि प्रत्येक मंगलबार र शनिबार बिहान 8-9 बजेसम्म अस्पतालमा सम्पर्क गर्न सक्नुहुनेछ। मुटुको स्वास्थ्य हाम्रो प्राथमिकता। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर किशन कुमार कुशुहाबाट परामर्श सेवा उपलब्ध छ। हरेक सोमबार र बिहिबार दिउँसो 1-2 बजेसम्म अपोइन्टमेन्टका लागि मोबाइल नम्बर 98511-5720। मोबाइल नम्बर फेरि एक पटक 98511-5720। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: जो जलपा जी मदन कृष्ण श्रेष्ठ थो भक्तपुर FM 105.4 MHz खास।

0: क्यान्सरिया फुक्को उपचार विराटनगरै उपलब्ध दु दक्षिण कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचोने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी निम्ति स्वपुल एप 97610025 30
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: आज पनि नयाँ लुगा
3: तलब त निकै बढे जस्तो छ
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोज आइ सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
5: नमस्ते म मास्टर सेफ सन्तोष शाह मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस् क्याच स्पाइसेस मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको सितृशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरैजना ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिसकेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा।
2: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, पहिरन आउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: Yemenka sarkari fauj ra Iran samarthit Houthi ladaki haru bich ladai jari rahda aja hazaro manish bhagera jana sakne ra tesle manviya sankat jhan badhaune adhikari harule chetawani dieka chan. BBC sambadata Richard Kagoy. Houthiharule Yemenko purai Red Sea tat mathi kabja garisakeka chan. Tyosangai antarrashtriya rupma rannitik mahatwako samudrik margama uniharuko pakad majbut bhayeko cha. Suniyojit rupma todfod huna sakne adhikariharuko ashanka bich ल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ता बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 मृत्यु भएको थियो। 10 अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 धेरैको शव फेला परेको र 5000 धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी हुन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ, त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओन गोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
5: कति दिन यसलाई अगाडि लान्छौँ होला, अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाको नेतृत्वमा भइराखेको छ, त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
5: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो,
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेछौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
6: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
7: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
6: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
8: त्यहाँ त असम्भव जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएको।
6: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
6: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
9: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले अनुवेद ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज एक गतेदेखि चाहिँ यसलाई फुल्ली टु वे ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ थिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
9: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले थेक्छ। अब ठुलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारलाली नै गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि को पेरिफेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्री पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल वास्तव चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन 1.5 किलोमिटर ट्र्याक थिएन त्यहाँ

0: तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गराएछ।
1: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
2: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षामा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार रातको ठीक 9 बज्यो।

श्रोता मित्रहरू, भक्तपुर एफएम 105.4 म निलु तपाईँहरूसँगै छु अनि आज पनि लिएर आएकी छु तपाईँहरूको मनपर्ने कार्यक्रम भाइनल रेकर्ड मेमोरिज, भाइनल रेकर्डका सम्झनाहरू। त्यही पुरानो रेकर्ड प्लेयर, त्यही चिर परिचित सुई खस्ने आवाज र ती कालजयी गीतहरू जुन सुन्दा एकैछिनमा हामी फर्किन्छौँ उही सुनौलो जमानामा। आजको कार्यक्रममा पनि छन् केही अविस्मरणीय गीतहरू, तिनका रोचक कथाहरू र सुनौलो सम्झनाहरू। त तयार हुनुहोस्, भोल्युम बढाउनुहोस्, किनकि हामी सुरु गर्दैछौँ आजको भाइनल रेकर्डका सम्झनाहरू। यो कार्यक्रम हरेक हप्ता तपाईँ सामु ल्याइरहेका छौँ भक्तपुर एफएम 105.4 MHz क्लोज टु यर हार्टबाट। समय जति नै बदलिए पनि केही गीतहरू भने कहिल्यै पुरानो हुँदैनन्। ती गीतहरू सुन्ने बित्तिकै मन एउटा बिर्सिसकेको जमानामा फर्कन्छ, जहाँ रेडियोको सुरुवातमा सुई घुमाउँदा भाइनल रेकर्डको सुरुवाती सरसराहटसँगै गीत सुरु हुन्थ्यो। त्यही जादु, त्यही मिठास हामी आज पनि तपाईँ सामु त्यसै रूपमा ल्याउने प्रयास गर्दैछौँ। यस कार्यक्रममा हामी पुराना हिन्दी फिल्मका गीतहरू र पुराना नेपाली गीतहरू सिधै भाइनल

रेकर्डबाटै बजाउँछौँ। कुनै डिजिटल फर्म्याट होइन, बरु त्यही मौलिक ध्वनि, त्यही समयको सुगन्ध जुन तपाईँले वर्षौँ अघि सुन्नुभएको थियो। यो कार्यक्रम तपाईँले संसारभरि जहाँसुकैबाट पनि सुन्न सक्नुहुन्छ। इन्टरनेट मार्फत www.bhaktapurfm.com.np गएर, त्यसै गरी हाम्रो पात्रोको रेडियो एप्सबाट र रातो पार्टीको रेडियो एप्सबाट पनि तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। त आजको यात्रा पनि सुरु गरौँ है, ती बिर्सिनै नसकिने गीतहरूसँगै, ती भाइनल रेकर्डका सम्झनाहरूसँगै। म निलु तपाईँको साथमा यही छु।

यो धुन सुनेर लाग्छ कतिखेर हाम्रो मन पनि त्यही समयमा फर्किसकेको रहेछ थाहै नपाई। त्यही मायालु यादलाई बोकेर सुनौ अर्को गीत।

0: साथीहरू, यहाँ हामी अलिकति छोटो ब्रेक लिन्छौँ। केही क्षणको छोटो कमर्सियल ब्रेकपछि फेरि तपाईँ सामु फर्किन्छौँ अर्को मिठो भाइनल रेकर्डको गीतसँगै। म निलु यहीँ हुनेछु भाइनल रेकर्डका सम्झनाहरूमा तपाईँसँगै। कतै नजानुहोस् है। विल बी राइट ब्याक, ब्याक इन अ मोमेन्ट विथ मोर भाइनल म्याजिक। स्टे ट्युन्ड भक्तपुर एफएम 105.4 मेगाहर्ट्ज।
1: स्टार अन भक्तपुर एफएम। स्टार अन भक्तपुर एफएम।
2: नौलो नौलो बतास छ, नौलो छ सरगम आज कोही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

यो छोटो ब्रेक पछि पुनः स्वागत छ साथीहरू। भक्तपुर एफएम 105.4 मेगाहर्जमा कार्यक्रम वाइनल रेकर्डका सम्झनाहरू वाइनल रेकर्ड मेमोरीज कार्यक्रम सँगै म निलु तपाईँसँगै यही छु। यो कार्यक्रम हरेक हप्ता तपाईँ सामु ल्याइरहेका छौँ भक्तपुर एफएम 105.4 मेगाहर्जबाट। तपाईँ यो कार्यक्रम इन्टरनेट मार्फत www.bhaktapurfm.com.np मा गएर त्यसै गरी हाम्रो पात्रो रेडियो एप्स र रातो पार्टीको रेडियो एप्सबाट संसारभरि जहाँ सुकैबाट सुन्न सक्नुहुन्छ। त अब फेरि सुरु गरौँ है त्यही मिठो सिलसिला ती बिर्सिनै नसकिने धुनहरूसँगै। सुन्नुहोस् अर्को गीत सिधै वाइनल रेकर्डबाट।

कति वर्ष बितिसक्यो यो गीत बनेको, तर सुन्दा अझै लाग्छ हिजै त गाएको जस्तो। यही त हो साँचो सङ्गीतको जादु, समयलाई हराउने शक्ति। सुनौ अब अर्को त्यस्तै कालजयी गीत।

0: साथीहरू, यहाँ हामी अलिकति छोटो ब्रेक लिन्छौँ। केही क्षणको छोटो कमर्सियल ब्रेकपछि फेरि तपाईँ सामु फर्किन्छौँ अर्को मिठो भाइनल रेकर्डको गीतसँगै। म निलु यहीँ हुनेछु भाइनल रेकर्डका सम्झनाहरूमा तपाईँसँगै। कतै नजानुहोस् है। विल बी राइट ब्याक, ब्याक इन अ मोमेन्ट विथ मोर भाइनल म्याजिक। स्टे ट्युन्ड भक्तपुर एफएम 105.4 मेगाहर्ज।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा? अम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है दिनाजु?
3: दर्शन, दर्शन।
2: अनि ऊ चाहिँ को नि?
3: यो हाम्रो छोरा यमन।
2: अबु यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर यहाँ किन नि? ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
3: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6013165। वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
5: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

यो छोटो ब्रेक पछि पुनः स्वागत छ साथीहरू। भक्तपुर एफएम 105.4 मेगाहर्जमा कार्यक्रम वाइनल रेकर्ड का सम्झनाहरू वाइनल रेकर्ड मेमोरीज कार्यक्रम सँगै म निलु तपाईसँगै यही छु। यो कार्यक्रम हरेक हप्ता तपाईँ सामु ल्याइरहेका छौँ भक्तपुर एफएम 105.4 मेगाहर्जबाट। तपाईँ यो कार्यक्रम इन्टरनेट मार्फत www.bhaktapurfm.com.np मा गएर त्यसै गरी हाम्रो पात्रो रेडियो एप्स र रातो पार्टीको रेडियो एप्सबाट संसारभरि जहाँ सुकैबाट सुन्न सक्नुहुन्छ। त अब फेरि सुरु गरौँ है त्यही मिठो सिलसिला ती बिर्सिनै नसकिने धुनहरूसँगै। सुन्नुहोस् अर्को गीत सिधै वाइनल रेकर्डबाट।

समय जति अगाडि गए पनि केही धुनहरू कहिल्यै पुराना हुँदैनन्। तिनीहरू बस्ने ठाउँ बदल्छन् मात्र। रेडियोबाट क्यासेटमा, क्यासेटबाट यो भाइनलमा। अब सुनौ अर्को एउटा सुन्दर गीत।

साथीहरू, यहाँ हामी अलिकति छोटो ब्रेक लिन्छौँ। केही क्षणको छोटो कमर्सियल ब्रेकपछि फेरि तपाईँ सामु फर्किन्छौँ अर्को मिठो भाइनल रेकर्डको गीतसँगै। म निलु यही हुनेछु भाइनल रेकर्डका सम्झनाहरूमा तपाईँसँगै। कतै नजानुहोस् है, विल बी राइट ब्याक, ब्याक इन अ मोमेन्ट विथ मोर भाइनल म्याजिक। स्टे ट्युन्ड भक्तपुर FM 105.4 MHz।

0: चन्द्र एन्ड स्वीट्स अ भेजिटेरियन फास्ट फुड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ चन्द्र एन्ड स्वीट्स इतासे भक्तपुर फोन नम्बर 6610050 6610050
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
3: हेर न आज पनि नयाँ लुगा
4: तलब त निकै बढे जस्तो छ
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक

यो छोटो ब्रेक पछि पुनः स्वागत छ साथीहरू। भक्तपुर एफएम 105.4 मेगाहर्जमा कार्यक्रम वाइनल रेकर्डका सम्झनाहरू वाइनल रेकर्ड मेमोरीज कार्यक्रम सँगै म निलु तपाईँसँगै यही छु। यो कार्यक्रम हरेक हप्ता तपाईँ सामु ल्याइरहेका छौँ भक्तपुर एफएम 105.4 मेगाहर्जबाट। तपाईँ यो कार्यक्रम इन्टरनेट मार्फत www.bhaktapurfm.com.np मा गएर त्यसै गरी हाम्रो पात्रो रेडियो एप्स र रातो पार्टीको रेडियो एप्सबाट संसारभरि जहाँ सुकैबाट सुन्न सक्नुहुन्छ। त अब फेरि सुरु गरौँ है त्यही मिठो सिलसिला ती बिर्सिनै नसकिने धुनहरूसँगै। सुन्नुहोस् अर्को गीत सिधै वाइनल रेकर्डबाट।

साथीहरू, समय त पखेटा लगाएर उर्छ भन्छन् नि, साँच्चै नै आजको यो सुरिलो यात्रा पनि यहीँ आएर टुङ्गिने बेला भइसक्यो। यो कार्यक्रम भाइनल रेकर्डका सम्झनाहरू तपाईँले सुन्न सक्नुहुनेछ भक्तपुर एफएम 105.4 मेगाहर्जमा हरेक हप्ता। भाइनल रेकर्ड मेमोरिज, यु क्यान ट्युन इन फ्रम एनीवेयर इन द वर्ल्ड इन्टरनेट मार्फत www.bhaktapurfm.com.np मा गएर, त्यसै गरी हाम्रो पात्रोको रेडियो एप्स र रातो पार्टीको रेडियो एप्सबाट पनि तपाईँ यो कार्यक्रमसँग जोडिन सक्नुहुन्छ। म निलु आजका लागि यहीँ बिदा लिन्छु, तर नबिर्सनुहोस् नि, यो त सी यु अगेन हो, गुड बाई होइन। अर्को हप्ता फेरि यही समयमा यिनै मिठा भाइनल रेकर्डका सम्झनाहरूसँगै म फर्किनेछु। अन्टिल देन, टेक केयर, किप दोज ओल्ड मेलोडिज क्लोज टु यर हार्ट र स्टे ट्युन्ड टु भक्तपुर एफएम 105.4 मेगाहर्ट्ज।